नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: एप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता र टिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
3: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 82-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थाहरूलाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचिति र मुद्रा स्फूर्ति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि नै अवलम्बन गरिएको पेचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।
2: यसपटक मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। कार्ययोजनामा भनिएको छ यस वर्षको मनसूनको पूर्वानुमान सन् 2014, 2016 र 2022 मनसून मौसमसँग मिल्दो जुल्दो देखिन्छ।
3: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका 7 वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरना थालेको रिजालले घुइयाबारी स्वामीवास बभे सड़कको स्तर उन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि धरनामा बसेका हुन्।
2: दैनिक उपभोग्य खाद्यान्न, चामल, फलफूल तथा तरकारीमा प्रयोग भएका रासायनिक तथा विषादी प्रयोग भएको र नियन्त्रणमा सम्बन्धित निकायको भूमिका नपुगेको भन्दै उपभोक्ता अदालतले प्रतिवादीलाई 7 दिने म्याद जारी गरेको छ। बिहिबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्र राज रेग्मी र सदस्य आनन्द राज पोखरेलको इजलासले उक्त म्याद जारी गरेका हुन्।
3: नेपालमा विद्युतीय सवारी साधन प्रति बढ्दो आकर्षणसँगै बजाज श्वेतक इभीले आफ्नै विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँ बजारमा आफ्नो नयाँ सेवा सचित एक्सपिरियन्स जोन सञ्चालनमा ल्याएको छ। नयाँ स्वरूप राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय द्विपाङ्गे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।
2: अति सीमान्तकृत समुदाय मुसहरको बसोबास रहेको इटहरी 17 र 1 बालबालिका गरिबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ्न जाने गर्थे। ती बालबालिका कतिपय बाबुआमा जाड रक्सी खाएर रमाउने गर्थे, जसले गर्दा मुसहर बस्तीमा चेतनाको स्तर टेट्लाग्दो थियो। चेतनाको स्तरको मापकेलाई मान्ने विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ्ने चलन थिएन, तर पछिल्लो समय यो अवस्थामा परिवर्तन आएको छ। स्थानीय टोल विकास संस्थाको अगुवाईमा मुसहरसँगै त्यस बस्ती तथा आसपासका क्षेत्रका थारू, दनुवार, कुमर, राई, लिम्बू र तामाङका बालबालिकालाई नियमित विद्यालय पढाउने अभियान 2 वर्ष अघि सञ्चालन गरियो, जसले विद्यालय बाहिर रहेका प्राय बालबालिका विद्यालय भर्ना भए।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो 3 दिने चीन भ्रमण सम्पन्न गरेका छन्। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिले गरेको यो भ्रमणले विश्वको ध्यान तानेको थियो। आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति सी जिनफिङ

0: शर्त फुकुवा गरेको छ। एन्फामाथि सरकारको निलम्बन फिर्तासँगै विश्व फुटबल महासंघ फिफाद्वारा निलम्बन गर्ने सम्भावना टरेको छ। सरकारले एन्फामाथि निलम्बन गरेपछि फिफाले पत्र मार्फत प्रतिबन्ध गर्ने चेतावनी दिँदै आएको थियो। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपर शिक्षा तथा खेलकुद मन्त्रालयसँग एन्फाको दुई दिनदेखिको छलफलपछि तीन आरोप लगाउँदै राखेपरले एन्फामाथि तीन महिने निलम्बन गरेको थियो। त्यसपछि त्यो निलम्बनको विरूद्धमा फिफाले तत्काल निलम्बन बिना शर्त फुक्का नभई नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पार्ने चेतावनी दिएको थियो।
1: अब विचार विश्लेषण, यदि सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सफलतापूर्वक कार्यान्वयन गर्यो भने त्यो केवल राजनैतिक उपलब्धि मात्रै हुने छैन, त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामाजिक आर्थिक रूपान्तरण मध्ये एक हुनेछ। नेपाललाई केवल सड़क भवन र भाषणले मात्रै विकसित बनाउन सकिँदैन। वास्तविक विकास तब हुन्छ जब प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन्। भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो, रोजगारी सहितको कृत वस्तु निर्माण गर्नु खर्च नभई राष्ट्र निर्माणको आधार हो। अब नेपाल सामु एउटै प्रश्न छ, यो सरकार पनि विगतका सरकारहरू जस्तै सामान्य समस्यालाई बोकेर हिँड्ने सरकार बन्ने वा समस्यालाई अवसरमा बदल्दै सरकार बन्नेछ रोजाई बालेन सरकारकै छ। सुकुम्बासीलाई समस्या देख्ने कि अवसर शीर्षकमा अनलाइन खबरमा डाक्टर आरसी लामी छानेले लेख्नु भएको विचार हो।
0: त्यस्तै रगतको मोलमोलाई गर्ने समाज शीर्षकमा प्रदीप सापकोटाले नागरिक दैनिकमा लेख्नुहुन्छ। नजिकबाट हामी सबैले नियालेको विशेष सन्दर्भ हो नछुइने पैसा। उपल्लो जात भनिएकाहरूको दमन र शोषणको सत्य कथा हो यो। उपल्लो जात भनिएकाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका उदाहरण यहाँ प्रशस्त छन्। मान्छेको जात मान्छे बाहेक अरू केही छैन भन्ने सन्देश पनि हो यो। कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन्। समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य, मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति कथामा पाइन्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो र नेपाली नेटवर्क .com मार्फत पनि तपाईँ यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी देश र विदेशका विभिन्न विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, राजनीतिक विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। र नेपाली बहसमा हामी भन्न चाहन्छौ, अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन र शाह बालेन फेरि शक्तिशाली बनेका छन्। गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालयको मातहतमा राखिएको छ र अहिलेको अवस्थामा चारै सुरक्षा अङ्ग प्रधानमन्त्रीको मातहतमा रहेका छन् र प्रधानमन्त्रीलाई शक्तिशाली बनाएको छ। यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मातहतमा अलग गरे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतमा राखेका थिए। जेएनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको थियो। अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मातहतमा राखिएको छ। यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ। संसद पनि छल्ने, सबै सुरक्षा अङ्गहरू आफ्नै मातहतमा राख्ने, मन्त्रीहरूलाई कामदारको व्यवहार गर्ने र मन्त्रीहरूलाई निकै ठूलो टर्चर दिने खालका विषयहरू पनि यतिखेर आएका छन्। तर प्रधानमन्त्री यतिखेर डेलिभरी चाहन्छन् भन्ने विषय पनि छ। तर प्रधानमन्त्री संसदमा उपस्थित हुन सक्दैनन्। प्रधानमन्त्री किन संसदमा जान सक्दैनन्, किन प्रधानमन्त्री सांसदहरूका आवाजहरूलाई फेस गर्न सक्दैनन्, आजको निकै ठूलो बहसको विषय पनि बनेको छ। न्यायालयमा पनि यतिखेरको अवस्थालाई हेर्ने हो भने वरियता क्रम मिचिएर क्रमभङ्गता भएको छ। चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशका लागि सिफारिस हुनु भएको छ। तर पहिलो नम्बरमा रहेका सपना प्रधान मल्लदेखि कुमार रेग्मीदेखि हरि फुयालसम्मलाई वरियता क्रमका आधारमा किन सिफारिस गरिएन, आजको बहस र चर्चा पनि छ। कृष्ण प्रसाद भट्टरा, यहाँलाई थाहा छ 2047 साल 48 साल पछि जब देशमा बहुदल आयो, जब देशमा प्रजातन्त्र आयो, त्यस पछाडि पनि तत्कालीन पञ्चायती अवस्थामै नियुक्त भएका न्यायाधीशहरूलाई निरन्तरता दिइएको थियो, त्यसमा पनि क्रमभङ्गता भएन। न्यायालयको सार्वभौमिकतालाई, सार्वभौम सत्तालाई अङ्गीकार गर्दै तत्कालीन कृष्ण प्रसाद भट्टराईले पनि यसको निरन्तरता दिनुभएको थियो। तर आज आएर न्यायालयमा क्रमभङ्गता किन गरियो, कम्फर्टेबल खोजिएको हो भन्ने खालका बहस र चर्चाहरू पनि भइरहेका छन्। आजको नेपाली बहसमा हामी न्याय क्षेत्रका विषयमा पनि कुराकानी गर्नेछौँ। नेपाली कङ्ग्रेसको विवाद अझै किन सुल्झिन सकेन, नेपाली कङ्ग्रेसलाई मिलाउने वा नेपाली कङ्ग्रेसलाई विभाजन गर्ने, नेपाली कङ्ग्रेसलाई फुटाउने कुन ढङ्गले चाहिँ आजको दिनमा नेपाली कङ्ग्रेस गुज्रिरहेको छ, त आज हामी चर्चा गर्न चाहन्छौँ। गगन कुमार थापाले नेपाली कङ्ग्रेसलाई मिलाएर लैजान सक्नुहुन्छ त, आज हामी बहस गर्न चाहन्छौँ। आदरणीय श्रोता, यहाँहरूलाई थाहा छ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशन अनुसार 7-8-9 चितौनको नारायणी किनारमा तोकेको छ। महाधिवेशनमा निर्विकल्प सभापतिमा रवि लामी छानेलाई वैधानिकताको लाछाप लगाउने गरी तयारी भइरहेको भन्ने बुझिएको छ। यतिखेर रवि लामी छानेको विरुद्धमा वा रवि लामी छानेसँग प्रतिस्पर्धा गर्नका निम्ति अर्को कुनै क्याडर छ त राष्ट्रिय स्वतन्त्र पार्टीमा, आज हामी बहस गर्न चाहन्छौँ, चर्चा गर्न चाहन्छौँ। नयाँ राजनैतिक दलले छोटो समयमा जुन जनताको उभार लिएर आएको छ, यसले देशको सुशासनलाई काबुमा ल्याउन सक्छ, देशमा सुशासन, समृद्धि, विकास लगायतका विषयहरूलाई चाहिँ अहिलेको सरकारले ध्यान राख्न सक्दछ त, आजका नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। र राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा उम्मेद्वार बनेर विजय हासिल गर्नुभएको छ। ज्ञानेन्द्र शाही संसद दलको नेता हुनुहुन्छ। अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भूमिका संसदमा कसरी गर्दैछ त, आजको चर्चाको विषय रहनेछ। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
5: यो हो नेपाली रेडियो नेटवर्क।
6: खरो विषयमा दरो बहस, नेपाली बहस।
7: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
8: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
9: डिसोम फाइबरनेट।
10: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एनपी साउद हुनुहुन्छ। साउजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, नेपाली कङ्ग्रेसको विवादलाई मिलाउनका निम्ति, मतभेदलाई मिलाउनका निम्ति तपाईँहरू सक्रिय बन्नुपर्ने हो। नेपाली कङ्ग्रेसलाई एक ढिक्का बनाउन र बनाएर लैजान सक्नुपर्ने हो। अझै पनि छिन्न भिन्न किन किन समानान्तर गतिविधिहरू चलिरहेका छन् कङ्ग्रेसभित्र अहिलेको अवस्थामा?
11: नेपाली कङ्ग्रेसलाई चाहिँ एकजुट बनाएर लैजानु पर्ने चुनौती छ। अहिले विशेष अधिवेशनबाट स्थापित नेतृत्वले, जो उमेरले पनि युवा हुनुहुन्छ, उहाँहरूले चाहिँ परिपक्वता र उदारता दुइटै देखाएर 80 वर्षदेखि काम गरिरहेको, सङ्घर्ष गरिरहेको, मुलुकलाई सञ्चालन गरेको, पार्टीको नेतृत्व गरेर सबैलाई चाहिँ समेटेर लैजानुपर्छ भन्ने मेरो मान्यता छ।
10: तर विशेष महाधिवेशनबाट वैधानिकता पाएको नेतृत्वको भनेको मान्न छोडेर समानान्तर गतिविधिहरू चलाइरहनु भएको छ नि त तपाईँहरूले भन्ने आरोप छ नि त, होइन?
11: होइन, अदालतले, निर्वाचन आयोगले मान्यता दिएको छ, अदालतले पनि मान्यता दिएको छ। गगन थापाजी नेतृत्वको काङ्ग्रेसलाई हामीले चाहिँ मान्या छौँ, उहाँलाई सभापति मान्या छौँ। तर तपाईँहरू सबैलाई थाहा छ कि विशेष महाधिवेशनमा आधा जति मान्छेले मात्रै भाग लिएका थिए र आधा जति मान्छे बाहिर थिए।
10: तर भनिएको थियो करिब करिब 60% भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर थियो नि त, होइन? विशेष महाधिवेशनमा
11: नेपाली कङ्ग्रेस चाहिँ सबैको क्रियाशील सदस्य, साधारण सदस्य मात्रै होइन, यो मुलुकको प्रजातान्त्रिक आन्दोलन हो। यो प्रजातान्त्रिक आन्दोलनमा यसका शुभेच्छुकहरू, आम जनताहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली कङ्ग्रेसका प्रति आकर्षित, नेपाली कङ्ग्रेसका को शुभेच्छा राख्ने ठुलो जनसमुदाय छ। त्यसका सबैका सरोकारहरूलाई सम्बोधन गरेर अगाडि बढ्नु नेपाली कङ्ग्रेस नेतृत्वको कर्तव्य हो र यो काममा उहाँहरू लाग्नुपर्छ। सबैलाई थाहा छ, तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, विशेष अधिवेशनमा 54% मान्छेले दस्तखत गरेर बोलाएका थिए, 54%ले भाग लिए, बाँकीले भाग लिएनन्। भाग नलिएका मान्छेहरूको सरोकार एकै पार्टीभित्र सम्बोधन हुनुपर्छ। तपाईँहरूले पनि परिवार चलाइराख्नु भएको छ, परिवारमा केही कुराको फरक मत आयो, मतभेद भयो भने पनि सरोकारहरू परिवारभित्र सम्बोधन गर्नुपर्छ।
10: होइन, परिवारका सदस्यहरूले त अब घरमुलेको भनेको पनि त मान्नु पर्यो नि त एनपी साहुजी। घरमुलेको भनेको नमान्ने, आफ्नै ढङ्गले अगाडि बढ्ने, होइन, नेतृत्वलाई चाहिँ नमान्ने, अब वैधानिकता पाइसकेको नेतृत्वलाई पनि त अब समाधान, विवाद समाधानतर्फ पो उन्मुख हुनु पर्यो नि त। तपाईँहरूले सम्मानजनक उपस्थिति खोजेको के हो, कसरी मिलाउन सकिन्छ, होइन, कहाँनिर चाहिँ यो हलो अड्किएको हो, यसको बारेमा अलिकति स्पष्ट पारौँ त।
11: अब घरमुलीको घरमुलीले सबैलाई समायोजन गर्नुपर्छ र सबै घरमुलीहरूले चाहिँ सबैलाई समेट्ने बाटोमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अब घरमुलीको भन्या मान्ने तपाईँको एकदम गम्भीर प्रश्न आएको छ, त्यो सम्बन्धित साथीहरूलाई सोद्धा राम्रो हुन्छ। साथीहरूले घरमुलीकै भन्या माने केही होइनन्
10: होइन, घरमुलीले चाहिँ बाहिरतिर सबैलाई सम्झाएको जस्तो तर भित्रभित्र डन्डा बजाएको हो त्यसो भए।
11: होइन, म त्यो कसैलाई आरोप लगाउने पक्षमा छैन, म यति मात्रै भन्न चाहन्छु कि अदालतबाट मान्यता प्राप्त नेतृत्वलाई हामीले नाइ भन्ने कुरा छैन।
10: कुरो कहाँनिर अड्कियो, तपाईँ त प्रश्न वक्ता हो नि त, हलो कहाँनिर अड्कियो, के गर्दाखेरि सुल्झिन्छ यो विवाद, कहाँनिर हलो अड्कियो, यहाँ त प्रश्न वक्ता हो नि त नेपाली कङ्ग्रेसभित्रको एमपी साहुजी।
11: होइन, मैले भनिसकेँ नि, आधा मान्छेको उपस्थितिमा अधिवेशन भयो, आधाले चाहिँ पुरानो केन्द्रीय समिति हटायो, आधाले नै नयाँ केन्द्रीय समिति बनायो, आधाले नै चाहिँ आफैले गरेको अध्यावधिकलाई पुनः अध्यावधिक गर्ने कुरा चाहिँ अगाडि बढिराखेको छ। एकचोटि अध्यावधिक भएर देश विदेश ठाउँबाट विभिन्न ठाउँबाट आएर वडामा गएर नवीकरण गरिसकेपछि त्यसको लागि लाग्ने शुल्क तिरिसकेपछि फेरि अध्यावधिकै कारणले गर्नुपर्ने हो, त्यसको बादको औचित्य स्थापित हुन सकेका छैन। त्यस कारण यदि कुनै मान्छेको नाउँ छुट्या छ, काटिया छ, नवीकरण हुन बाँकी छ, नयाँ लिन पनि बाँकी छ, या चाहिँ कसैको टेलिफोन नम्बर छैन, या चाहिँ कसैले शुल्क तिरेको छैन, या कोही पार्टी छोडेर गयो, या पार्टीको अनुशासन भङ्ग गर्यो भनेपछि पर्सन टु पर्सन अध्यावधिक हुन सक्दछ, थपघट हुन सक्छ। तर आम 9 लाख मान्छेलाई चाहिँ फेरि तपाईँहरू चाहिँ अध्यावधिक गर्नुहोस् भन्दाखेरि सबैलाई असुविधा हुन्छ। अहिले चाहिँ त्यो काम गर्नलाई सकिरहेका छैन, अहिले 2-3 चोटि टाइम बढाउँदाखेरि पनि अध्यावधिक गर्न सकिने परिस्थिति आइरहेका छैन, किनभने यो खेतीपातीको समय छ, कोही देशमा छ, कोही विदेशमा छ, 20% पपुलेसन त नेपाल बाहिर छ। यस्तो अवस्थामा चाहिँ पार्टी साङ्गुरिनु, पार्टी खुम्चिनु, आम कार्यकर्ताले पार्टी परित्याग गर्नु या यस्ता कुरामा सहभागी नहुनु जस्ता कुराले चाहिँ पार्टीमा नेतृत्व नियन्त्रणको कुरो मात्रै होइन, नेतृत्वलाई सर्वस्वीकार्य र पार्टीलाई चाहिँ सर्वग्राह्य बनाएर सहभागितामूलक बनाएर अगाडि बढाउने प्रक्रिया पनि चाहिँ यसले कमजोर हुन्छ।
10: होइन, तर चाहिँ गगन थापा पक्षले चाहिँ नेपाली कङ्ग्रेसभित्रै पनि खड्का पक्ष वा देउबा पक्ष भन्ने गरिएको छ, इतर पक्षकालाई तितरभित्र पार्नका निम्ति विभिन्न व्यक्तिहरूलाई आफ्नो पक्षमा ल्याउनका निम्ति तिगडमबाजी त गरिरहेछ नि त, होइन?
11: म अब त्यतातिर म चाहिँ व्यक्तिगत रूपमा कसले के गरिराखेका छ, कसले के भनिराखेका छ भने कसैलाई आरोप लगाउन चाहन्न, म यति
10: मात्रै।
11: नेपाली कङ्ग्रेस चाहिँ एकजुट बनाएर लैजानु पर्ने च्यालेन्ज छ, नेपाली कङ्ग्रेस चाहिँ छिन्न भिन्न भएको छ, नेपाली कङ्ग्रेसको कमर टुटेको जस्तो भएको छ। गएको निर्वाचनमा 165 सिटमा 18 सिट मात्रै जितेको छ, 27-28 लाख भोटमा जम्मा 17 लाख भोट मात्रै आएको छ। नेपाली कङ्ग्रेस पहिलेको भन्दा कमजोर भयो, खुम्चियो, अब थप खुम्चियो भनेपछि यो प्रजातन्त्रका लागि, राष्ट्रका लागि, आशा लागि पनि दुर्भाग्य हुन्छ।
10: होइन, हिजो त गठबन्धन हुन्थ्यो, होइन विभिन्न दलहरूसँग मिलिन्थ्यो गठबन्धनका कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म कङ्ग्रेस बलियो बन्दै आएको थियो, तर अहिले त सिङ्गल सिङ्गल लड्दाखेरि त गगन थापा
11: होइन
10: सिङ्गल सिङ्गल निर्वाचन, तपाईँ पनि त निर्वाचन लड्नु भएको नि त एमपी साउजी।
11: काङ्ग्रेस मजबुत हुन्छ, काङ्ग्रेस मजबुत भयो, काङ्ग्रेसले ज्यादा सिट ल्यायो भनेर चाहिँ यो गठबन्धन गर्नुहुन्न त हामीले आफैले भन्यौँ नि त, पार्टीकै साथीहरूले नेताहरूले भने होइन नि गठबन्धन गर्नुहुन्न, जो कुराले चाहिँ पार्टीलाई ज्यादा सिट ल्याउँथ्यो, ज्यादा भोट ल्याउँथ्यो, मुलुकलाई स्थिरता दिन्थ्यो, काङ्ग्रेसको सिट ज्यादा आउँथ्यो, त्यो कुरा हुनुहुन्न किन भन्यौँ त।
10: तर एउटा कुरा के छ भने नि, तपाईँहरूलाई चाहिँ एउटा आरोप के लगाइन्छ भने निर्वाचनमा पनि सहभागी हुने, टिकट पनि लिने, सभापतिकै हस्ताक्षरको टिकट पनि लिने, फेरि समानान्तर गतिविधिहरू पनि गर्ने, यो गर्न खोजिया के हो भन्ने उहाँहरूको आरोप छ।
11: होइन, पार्टी पार्टीको निर्वाचन भने चाहिँ पार्टीले भाग लिया हो कि होइन, हाम्रो पार्टी दुई भाग छ, पार्टी एकै छ, पार्टीको झन्डा चार तारै छ, पार्टीको चुनाव चिन्ह रुख छ, पार्टीको केन्द्रीय समितिको बैठक बसेर सभापति महामन्त्री या कसै अरूलाई पनि अधिकार प्रत्यायोजित गरेर उम्मेदवारको नाम चाहिँ निर्वाचन आयोगमा पुर्याउनका लागि अधिकृत दस्तखत भनेर चाहिँ तय गर्छ, त्यो जसको पनि गर्न सक्छ। त्यसकारण चाहिँ यदि त्यसरी चाहिँ दस्तखत गरेर निर्वाचन लड्ने बित्तिकै त्यो चाहिँ त्यसको बोल्ने भन्ने पार्टी यसरी चल्नुपर्छ, यो बाटो राम्रो हो यो नराम्रो हो भनेर पार्टीको एकताको कुरो गर्ने, पार्टीभित्र आफ्नो धारणा राख्ने, पार्टीका साथीहरूलाई चाहिँ पार्टीलाई सशक्त बनाउनका लागि क्रियाशील हुन आग्रह गर्ने अधिकार कुण्ठित हुन्छ र
10: पार्टीलाई एकदेखि बनाउनु
11: पर्छ। कसैले छोडेको भए, कसैले चाहिँ एमालेको मान्छेले चाहिँ चुनाव लडेको भए, या एमालेको टुकेटबाट चुनाव लडेको भए, या प्रिय चिन्हमा लडेको भए, या चाहिँ तारा चिन्हमा चुनाव लडेको भए, या घन्टी चिन्हमा चुनाव लडेको भए एउटा हुन्थ्यो, काङ्ग्रेस हौ काङ्ग्रेसको चुनावमा टिकटमा चाहिँ चुनाव लड्यौँ, अब काङ्ग्रेसको अदालतले चाहिँ मान्यता दिएको अध्यक्षको दस्तखतमा चाहिँ चुनाव लड्यौँ भनेपछि चुनाव लड्ने कुरामा चाहिँ के विवाद भयो र? हामी यसै पार्टीका त हुने, सबै पहिल्यैदेखि चुनाव लडिआएका, चुनाव जितेका, चुनावमा चाहिँ उम्मेदवार भएका मान्छेहरूले चाहिँ चुनाव लड्ने बित्तिकै त्यसपछि यदि बोल्न नपाइने भएपछि त चुनाव लडेपछि चाहिँ कुनै दस्तखतमा लडेपछि बोल्न नपाइने हो भने त त्यो त प्रजातन्त्र भएन नि।
10: तर गगन थापा पछिले त त्यो भन्दैछ नि त एनपी साउजी, अब अहिलेको बखेरा झुक्नुको कामै छैन, कारणै छैन, पार्टीलाई मिलाएर लैजानुपर्छ, तपाईँ आउनुहोस् सानेपा आउनुहोस्, होइन सानेपासँग तपाईँहरू किन रिसाउनु भएको छ भनेर त उहाँहरूले आग्रह गर्दै हुनुहुन्छ नि त होइन।
11: होइन, सानेपा आउने कुरा, सानेपासँग रिसाउने कुरा त हुँदै भएन नि। हामीले चाहिँ नेतृत्वलाई के आग्रह गरिरहेका छौँ भने तपाईँहरू चाहिँ पार्टीलाई समेटेर लैजानुहोस्, अहिले च्यालेन्जिङ परिस्थिति छ, 23 र 24 गते अगाडि संसदमा सबभन्दा ठुलो पार्टी र मुलुकमा सरकार सञ्चालन गरिरहेको पार्टी अहिले खुम्चिएर अत्यन्तै साँगुरो भएको छ, अत्यन्तै सानो भएको छ। अब हामीले चाहिँ तपाईँहरूले यो सानो पार्टीको सभापति बनाएर अरू खुम्च्याएर लैजानु पर्ने कुरा, या सानो पार्टीको पदाधिकारी बन्ने कुरा, र हामीले चाहिँ सानो पार्टीको कार्यकर्ता बन्ने कुरा, यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। पार्टीलाई विस्तारित गरौँ, पार्टीलाई फैलाउँ, पार्टीमा सबैको अस्तित्वलाई अस्तित्वलाई चाहिँ हामीले स्वीकार गरौँ। यो पार्टी भनेको एकजनाको होइन, एउटा पदाधिकारीको होइन, एउटा वर्गको होइन, एउटा उमेर समुदायको होइन, एउटा विचार समूहको होइन, त्यसकारण पार्टी भनेको सबैको, त्यसकारण आम जनता पनि चाहिँ नेपाली कङ्ग्रेसका प्रति माया स्नेह राखेर बसेको छ भने यो पार्टीलाई फैलावट गर्ने कुरा, यो पार्टीलाई विस्तार गर्ने कुरा, बलियो बनाउने कुरा, एकता पार्टीभित्र स्थापित गर्ने कुरा, पार्टीलाई पुनर्जागरण गरेर पार्टीलाई सुदृढ बनाएर लैजाने कुरा त चाहे कुनै पनि हालतमा चाहे वर्जित हुन सक्दैन, गलत हुन सक्दैन।
10: पार्टी विभाजनको सङ्घारमा पुगेको हो कि मिल्छ साँच्चै?
11: होइन, पार्टी विभाजन किन गर्ने?
10: अनि पूर्वबाट त तपाईँहरूले समानान्तर गतिविधिहरू गरिरहेको खबरहरू आइरहेछ नि त हैन?
11: विधान एकै छ, तपाईँले भने जस्तै सबैले चार तारे मानेछौँ, रुख चुनाव चिन्हमा सबै निर्वाचनमा गएका छौँ। यस्तो अवस्थामा पार्टी विभाजन हुन नदिने दायित्व चाहिँ पार्टीको जो संस्थापन छ, पार्टीको जुन लिडरसिप छ त्यसको, उनीहरूले चाहिँ परिपक्वता पनि देखाउनुपर्छ, विवेक पनि देखाउनुपर्छ, आँट पनि देखाउनुपर्छ, आत्मकेन्द्रित भएर चाहिँ जानुहुन्न। मैले चाहिँ दुई तिनवटा कुराको चाहिँ स्पष्ट तपाईँ मार्फत आग्रह गर्न चाहन्छु कि नेपाली कङ्ग्रेस यस्तो पार्टी हो जो यति कोइरालाको बेलामा पनि भूदेव राई चाहिँ निर्वाचन लडेको पार्टी हो। एकचोटि किशनजी चाहिँ निर्विरोध हुनुभयो, तर त्यसपछि गिरिजाप्रसादका विरुद्ध त चिरञ्जीवीजी लड्नुभयो, नरहरिजी लड्नुभयो, भीमबहादुर चाहिँ तामाङजी लड्नुभयो गिरिजाउ स्वयंका विरुद्ध पनि, त्यसै गरेर सुशील कोइराला शेरबहादुर शेरबहादुरजीको विरुद्धमा रामचन्द्रजी लडेको चाहिँ हामीसँग चाहिँ इतिहास छ। त्यस कारण अरू पनि मान्छेहरू चाहिँ शेखर कोइराला शेरबहादुरजीका विरुद्ध लड्यो भने पार्टीभित्र प्रजातान्त्रिक पार्टीभित्र इक्वेल फुटिङ हामी सबैलाई प्रतिस्पर्धा गर्ने बराबर अधिकार दिनुपर्छ। हामीले चाहिँ कसैलाई क्रियाशील सदस्यता दिने कसैलाई नदिने भन्ने कुराका लागि पनि एउटा आधार चाहिन्छ। किनभने हामीले भर्खरै अहिलेकै पार्टी सभापति गगन थापाजीकै नेतृत्वमा रहेको सदस्यता क्रियाशील सदस्यता छानबिन समितिबाट हामीले चाहिँ क्रियाशील सदस्यता नवीकरण पनि गरेका छौँ, नयाँ क्रियाशील सदस्यता प्रदान पनि गरेका छौँ। त्यसलाई यदि पार्टी कसैले छाडा छ भने हटाउनु पर्यो, अनुशासन टुट्या छ भने हटाउनु पर्यो, केही कैफियत छ भनेपछि त्यो कैफियत दूर गर्नु पर्यो। तर अब एकचि चिज के छ भने त्यो नयाँ नवीकरण गर्नु भन्दाखेरि त्यो त 8 लाख 9 लाख मान्छेसँग चाहिँ खेलबाड गरे जस्तो कुरा भयो। सबैले देश विदेशबाट गाउँ बस्तीबाट आएर नवीकरण गरेका छन्, नवीकरण गरेर पैसा तिरेका छन्, 5-5 वर्ष को नवीकरण गरेर गएका छन्, नयाँ सदस्यता लिएका छन्। यसले चाहिँ पार्टीभित्र अध्यावधिकको कुरा चाहिँ पार्टीको कार्यालयको कुरो मात्रै हो।
10: सदस्यता रिन्यू गर्नुपर्छ, होइन, वर्ष वर्ष रिन्यू गर्नुपर्छ। अब जेन्जी मुभमेन्ट पछाडि चाहिँ नेपाली कङ्ग्रेस एक ढङ्गले अगाडि बढिया छ। अहिले तपाईँ र मेरो बहस सुन्दै गर्दाखेरि देशव्यापी रूपमा चाहिँ होइन दुई तिनजनाका नेताहरूले चाहिँ नेपाली कङ्ग्रेसकै शुभेच्छुकहरूले र अन्य व्यक्तिहरूले चाहिँ मलाई के प्रश्न सोध्नु भएको छ भने नि, होइन, के प्रश्न तपाईँलाई के प्रश्न गर्नु भएको छ भने नि, उहाँहरूले चाहिँ नेपाली कङ्ग्रेसकै नेताले चाहिँ
11: 16-17 गते नयाँ पनि वितरण भयो, अब किन गर्ने भन्ने कुरा आयो।
10: होइन, ती नवीकरण गरेका सदस्यहरूलाई डिसलाइट गराउने कुरा पनि त छ नि त, होइन,
11: के गराउने कुरा,
10: डिजिटलाइज गराउने, त्यसलाई चाहिँ होइन प्रविधि मैत्री बनाउने।
11: डिजिटलाइज गर्नलाई त जसले नवीकरण गरेको छ त्यसको त ट्याङ्क छ, फाइल छ, नम्बर छ, नाउँ छ, पिताजीको नाउँ छ, माताजीको नाउँ छ, आफ्नो ठेगाना छ, सबै कुरा छ त्यसमा, त त्यो छँदैछ नि, त्यो डिजिटलाइज छ। तपाईँहरू कन्फ्युजन नहुनुहोस् न पत्रकार मित्रहरू, तपाईँहरू खालि तर्कका लागि मात्रै तर्क न प्रश्न नसोध्नुहोस् कि यथार्थ के हो भने सबै कुरा डिजिटलाइज छ नि,
10: होइन, पुरानो नवीकरण भएकै सदस्यताहरूलाई चाहिँ डिजिटलाइज गर्नुपर्छ भन्ने यहाँहरूको माग छ, होइन,
11: डिजिटलाइज छँदैछ भनेर छ, हामीले माग छैन, के कमी कमजोरी छ, कसैको फोन छुट्या छ भने ल्याए भयो, पिताजीको नाउँमा चाहिँ तलमाथि भएको छ भने त्यसलाई सुधार्नु भयो, नाम जात कहीँनिर तलमाथि भयो भने त्यसलाई सच्याए भयो, यदि कोही मान्छे दिवङ्गत भयो भने त्यो नाम हटाए भयो।
10: तपाईँलाई तिनजनाले प्रश्न गर्नुभएको छ, एकताबद्ध गर्ने शर्तहरू के हुन्, 1, 2, 3 भनिदिनुहोस् अब भन्नुभएको छ जाँदा जाँदै।
11: अब म चाहिँ यो एकताबद्ध गर्ने शर्त के हो भने
10: एउटा नवीकरणको कुरा यहाँले गरि नै सक्नु भएन,
11: अध्यावधिकको कुरा गरेर कसलाई क्रियाशील राख्ने, कसलाई हटाउने, कहाँ जित्ने, कहाँ हार्ने भन्ने कुरा चाहिँ गर्नुहुन्न। यो अध्यावधिक भइसक्यो, सबै क्रियाशील सदस्यलाई समान रूपमा मान्यता दिएर पक्ष निर्वाचन गर्नुपर्छ, एक। दोस्रो, आधा मान्छेले महाधिवेशनमा विशेष महाधिवेशनमा भाग लिए, आधा मान्छे चाहिँ बाहिर छन्, त्यसकारण बाहिर रहेको पक्षका सरोकारहरू प्रतिनिधित्व सरोकारलाई पनि सम्बोधन हुने गरेर चाहिँ अगाडि बढ्नुपर्छ। दुई, तेस्रो कुरो, निष्पक्ष धाँधली रहित पार्टीभित्र पनि निर्वाचन गर्नुपर्छ। देशभित्र जसरी निष्पक्ष चुनावको हामीले चाहिँ अपेक्षा गरेका हुन्छौँ प्रजातन्त्रमा, अन्तर पार्टी लोकतन्त्र पनि त्यही निष्पक्षतामा आधारित भएर अगाडि बढ्नुपर्छ। त्यसै गरेर देशका लागि पनि निर्वाचन गर्नुपर्छ। देशभित्र जसरी निष्पक्ष चुनावको हामीले चाहिँ अपेक्षा गरेका हुन्छौँ प्रजातन्त्रमा, अन्तर पार्टी लोकतन्त्र पनि त्यही निष्पक्षतामा आधारित भएर अगाडि बढ्नुपर्छ। त्यसै गरेर त्यसका लागि जुन निर्वाचन आयोग छ त्यो सबैको प्रतिनिधित्व र कुनै विवाद नभएका मान्छेहरू चाहिँ राखेर निर्वाचन आयोगको गठन गर्नुपर्छ। सदस्यता छानबिन गर्दाखेरि पनि हामीले चाहिँ सदस्यता छानबिन गर्यो, कमी कमजोरी छ भने हटायो, पुराना अध्यावधिक भइसकेका या नयाँ क्रियाशील सदस्यता लिएका या नवीकरण गरेका मान्छेहरूलाई मान्यता दिएर अगाडि बढ्नुपर्छ, पार्टीलाई बलियो बनाउने काममा जानुपर्छ, पार्टी सहमतिका आधारमा एकताका आधारमा चल्नुपर्छ भन्ने हाम्रो आग्रह।
10: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
11: मलाई आफ्नो विचार राख्ने अवसर दिनुभयो, त्यसको लागि तपाईँलाई पनि म धन्यवाद दिन चाहन्छु।
10: उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता पूर्व मन्त्री एनपी साउद। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: डान्सर को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: मौका नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस,
4: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
6: डिश होम फाइबर नेट।
7: यतिकै हाम्रो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेपाल प्रहरीका पूर्व AIG विश्वराज पोखरेल हुनुहुन्छ। विश्वजी, नेपालीहरूले धेरै सुन्दै कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: नमस्कार, धन्यवाद।
7: प्रधानमन्त्री बालेन्द्र शाहलाई के भएको छ आजकल?
8: के भएको छ भन्नुभयो, म त एकदमै उहाँ देश बनाउने कुरामा भयङ्कर मेहनतका साथ लागि पर्नु भएको भन्ने सूचना पाइरहेको छु, त्यो देखिरहेको छु सबैतिर। काममा विश्वास गर्ने
7: बाहिरबाट सुन्ने त हो नि,
8: होइन? हामीहरूले भेटेर हिजोका दिनमा खालि पोलिटिसियनहरूले भेटेर घेराउ गरेर, व्यापारीहरूले भेटेर घेराउ गरेर डेलिभरी हुन नसकेको कुरालाई जनताले पनि यसपटक मनन गरेरै नयाँ किसिमले, नयाँ ढङ्गले मुलुक र जनताको पक्षमा काम गर्ने, एउटा गतिमा काम गर्ने नेतृत्व खोजिरहेको हिसाबले अहिले इलेक्सनको रिजल्ट आयो, होइन? त्यसैले तपाईँको कसैले भेट्न पाउने भन्दा पनि प्रधान कुरा के हो भने, मुलुक निर्माणमा, मुलुकको विकास र समृद्धिको यात्रालाई अगाडि लैजाने कुरामा, मुलुकको बेथीतिर कुशासन अन्त्य गर्ने कुरामा वर्तमान सरकार र प्रधानमन्त्रीज्यूको नेतृत्वले कसरी काम गरिरहेको छ भन्ने कुरा चाहिँ हेर्नु महत्त्वपूर्ण हुने रहेछ। हाम्रो पानी के कुरामा बिग्रिसक्यो भने, हामी धेरै सम्पर्क सम्बन्धको आधारमा मूल्याङ्कन गर्ने, अनि भाषणको आधारमा एकदम यो मान्छेले चाहिँ डेलिभरी गर्न सक्दो, यो मान्छे चाहिँ नेता हुन सक्दो भनेर हेर्ने, यो प्रवृत्तिले मुलुकलाई खायो।
7: होइन, एउटा कुरा के छ भने, विश्वराज पोखरेलजी, छुनलाई होइन हेर्नलाई पाइन्छ, होइन?
8: त्यस्तो होइन, तपाईँको जरुरी कुरा पर्दाखेरि जरुरी विषयवस्तुमा मजाले छलफल गर्ने, छलफल हुने कुराहरू हुन्छ तपाईँको,
7: न प्रशिक्षण कार्यक्रममा आउनुहुन्छ उहाँ, होइन, न चाहिँ संसदमा आउनुहुन्छ, न चाहिँ पार्टीको बैठकमा आउनुहुन्छ, उहाँलाई त भेट्नै गाह्रो भयो। तपाईँको पार्टीको वरिष्ठ नेता होइन उहाँ चाहिँ, प्रधानमन्त्रीज्यू?
8: होइन, त्यस्तो छैन, तपाईँको हेर्नुहोस् न, पहिला हामी सांसदहरूलाई नै उहाँले बोलाएर सबैलाई भेट्नु, सबैको कुरा सुन्नुभयो। अब पार्टी त पार्टी सभापतिले चलाइरहनु भएको छ, पार्टी सभापतिसँग सरसल्लाह भइराखेकै हुन्छ। अब त्यहाँ त्यत्रो धेरै नेताहरू छौँ, धेरै सांसदहरू छौँ, सबैले भेट्न खोज्ने, सबैले उहाँसँग बसेर कुरा गर्ने हो भने काम कसरी गर्ने त, कामको लागि समय खै त? हामी जिल्लाबाट छानिएका प्रतिनिधिहरूलाई त जिल्लाका नारीहरूसँग उहाँहरूका समस्याको सन्दर्भ बुझ्नलाई विभिन्न समय भेट्दा भेट्दै समय नै नहुँदो रहेछ भने, एउटा मुलुक चलाएको, मुलुकको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले सबैलाई भेट्ने टाइम दिएर काम चाहिँ कतिखेर गर्ने त? त्यसै त्यो विषयवस्तु जानु, हामी जानु हुँदैन भन्छु म चाहिँ। अब एउटा
7: बिचरा मन्त्रीहरूलाई त कति गाह्रो रहेछ अहिले, मन्त्रीहरू मन्त्री हो कि म कामदार हो भन्ने नै थाहा छैन रे उहाँहरूलाई।
8: अब यस्तो चाहिँ हिजोको दिनमा कुन मन्त्रीले कति काम गरिस् भनेर रिजल्ट खोजिँदैन थियो, अहिले चाहिँ के भने, हरेक दिन आज के काम भयो तपाईँको मन्त्रालयमा, तपाईँले यो गर्नुपर्छ, यो कुरामा पुग्यो पुगेन भनेर कामको पर्फर्मेन्स खोजेको। अहिलेको मन्त्रीहरू कार्य सम्पादनको आधारमा रहने नरहने कुराहरू निक्ल हुन्छ, त्यसैले कार्य सम्पादनको आधारमा तपाईँको के प्रगति भयो भन्ने कुराले मन्त्री एकदमै मेहनत गर्नुपर्ने, मन्त्रीले धेरै कामहरू गर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यो
7: अनावश्यक दबाव पनि त छ नि त प्रधानमन्त्रीबाट, प्रधानमन्त्रीको सचिवालयबाट, होइन? कानुन मन्त्री सुविधा गौतमले तापति पनि जनाउनु भयो रे, सस्मित पोखरेल र अर्को मलाई लाग्छ एकजना सुनिल लम्साल बाहेक चाहिँ प्रधानमन्त्रीसँग राम्रो एक्सेस पनि छैन रे, उहाँहरू त त्यो क्याबिनेटको मन्त्री हो कि होइन भन्ने जस्तो व्यवहार हुँदैछ रे। यस्तो नि हुन्छ, यो तानाशाही प्रवृत्ति हो र यो लोकतन्त्र हो नि त यो देश त, होइन?
8: अब यो चाहिँ मैले नसुनेको विषयवस्तु उठान भयो। अब अनावश्यक दबाब भनेको यस्तो हो, अनावश्यक दबाब चाहिँ त्यो विपक्षीहरूले त्यसलाई भाषा परिवर्तन गरेर बोलेका कुरा हुन्, काम खोजेको अवस्था हुन्छ, होइन? किनभने पहिले नै मन्त्री जो हुनुहुन्छ उहाँले अहिलेको सरकार को स्पिडलाई अगाडि बढाउनलाई सबैले आफूले जिम्मेवारीमा बसेको ठाउँमा द्रुत गतिमा काम गर्नुपर्छ, किनभने हामीले छिटो भन्दा छिटो जनताको अपेक्षालाई सम्बोधन गर्न सकेनौँ भने हिजो हामीले चुनावमा जाँदा जे वाचा गरेका थियौँ त्यो वाचा अनुसार काम गर्न सकेनौँ भने हामीलाई विश्वास गर्दैनन्। यो एउटा अवसर पनि हो, चुनौती पनि हो। यो अवसर र चुनौतीलाई सरकारले पार्टीको पक्षमा र हामीहरू नयाँ आएकाहरूको पक्षमा पार्नको लागि काम गर्नुपर्छ, स्पिडमा काम गर्नुपर्छ। त्यो स्पिड भएन भने फेरि हिजोकै जस्तो जनताहरू, हिजोकै पार्टी जस्तो जनताहरूमा निराशा आउन सक्छ भन्ने हिसाबले कामको गतिलाई अगाडि दिनको लागि त्यो प्रेसर भएको हुनसक्छ। अन्य हिसाबले त कुनै प्रेसर छ भन्ने मैले सुनेको छैन।
7: तर संसदमा पनि त उहाँको उपस्थितिलाई लिएर धेरै आलोचना भयो नि त, होइन? संसदमा पनि आउन नसक्ने, 400-500 मिटर त्यहाँनिर प्रधानमन्त्री कार्यालय र संसद भवनभित्र प्रवेश गर्न नसक्ने, संसदलाई फेस गर्न नसक्ने, होइन? यसलाई चाहिँ अधिनायकवादतर्फ उहाँ जान खोज्नुभयो भनेर विपक्षीहरूले त रोइलो गरे नि संसदमा, होइन? यसलाई थाहा छ नि त, बहुमतका आधारमा नीति कार्यक्रम पारित भए पनि सहमति हुन सकेन,
8: होइन? यसलाई यसरी हेर्नुपर्छ, हामीले यो विगतमा हामीले बनाएका कानुन नीति नियमभित्र कहाँ कहाँ कमी कमजोरी छ त्यसलाई सुधार गरेर यदि प्राइम मिनिस्टरै नभइकन सरकारको नीति तथा कार्यक्रममा छलफल हुन नसक्ने र प्राइम मिनिस्टर नभइकन चाहिँ अरूले जवाफ दिन नसक्ने हो भने त्यही अनुसारको हामीले नीति निर्माण गर्नु पर्यो। अब अहिलेको तपाईँको प्रतिनिधि सभा नियमावलीको दफा 38
7: व्यावहारिक कुरामा त यस्तो
8: व्यावहारिक कुरामा चाहिँ के भने हिजोको घडीमा हिजोका दिनमा जनताले प्रधानमन्त्री प्रति व्यक्त गरेको ठुलो असन्तुष्टि मध्येमा एउटा असन्तुष्टि के हो भने डेलिभरीमा राम्रो भएन भन्ने कुरा नि हो नि त। अब त्यो विश्वासलाई जित्नको लागि उहाँ मिनेट मिनेट प्रयोग गरेर एकदम एउटा क्षण पनि काहीँ पनि खेर नजाओस् भन्ने हिसाबले काम गर्ने हिसाबले जाँदाखेर मेरो अनुपस्थितिमा मेरो तर्फबाट मेरै सरकारमा रहेको प्रधानमन्त्रीले चाहिँ काम गर्नुहुन्छ नि, म किन गरिरहेँ? मैले त धेरै चिजहरू हेर्नु छ, अहिले त धेरै चिजहरू गर्नु छ नि त। म यतिखेर सुकुम्बासी समस्याको कुरा छ, सबै नियुक्तिहरू खारेजीका कुराहरू भएको छन्, नयाँ नियुक्तिहरू गर्नुपर्ने छ र आमूल परिवर्तन छ, यहाँ त्यहाँ भन्ने छैन, आमूल परिवर्तन गर्नुपर्ने छ। आमूल परिवर्तनको त्यो घेराभित्र बसेको बेलामा एक मिनटको पनि ठुलो महत्त्व हुन्छ। अब दिनभरि त्यहाँ गएर मैले सुन्नुभन्दा प्रधानमन्त्री मेरो तर्फबाट मन्त्रीले सुन्नुहुन्छ भनेर उहाँले छनौट गर्नुभयो, नेपाल सरकारको विज्ञ मन्त्रीलाई छनौट गर्नुभएको छ, अर्थमन्त्री आफै आउनु भएको छ, होइन? त्यसैले त्यसलाई धेरै इस्यु बनाएर भन्नेभन्दा पनि अब भोलिका दिनमा यो सरकारले प्रधानमन्त्रीको नेतृत्वले मुलुकलाई कस्तो गतिमा लैजान्छ, कुन कति चाहिँ विकास समितिको यात्रालाई कसरी अगाडि लैजान्छ, सुशासन कसरी कायम गर्छ, कुशासन कसरी अन्त गर्छ, हिजोको व्यथितलाई कसरी अन्त्य गर्छ, हिजोका व्यथितिमा रमाउनेहरू हिजोको कुशासनबाट चाहिँ लाभान्वित हुनेहरूलाई कसरी ट्र्याकमा ल्याउँछ, त्यसको नीति खोजी कसरी गर्छ, त्यो कुरा चाहिँ प्रायोरिटीको कुरा हो नि, त्यो विषयको चर्चा हुनु पर्यो क्या।
7: होइन, प्रधानमन्त्रीज्यूले त के गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा त थाहा भइ त हाल्यो नि। सुरक्षा अङ्गका चारै निकायहरू चाहिँ आफ्नै मातमा, गुप्तचर निकाय पनि प्रधानमन्त्री कार्यालयकै मातमा, 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मातबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातमा राख्नु भएको थियो। अस्ति सुशीला कार्कीजीले त्यसलाई चाहिँ फेरि गृह मन्त्रालयकै मातमा राख्नुभयो। यो के सर्वशक्तिमान सर्वशक्तिशाली बन्न खोज्या हो, अधिनायकवादतर्फ जान खोज्या हो प्रधानमन्त्रीज्यू भन्ने प्रश्न छ यतिखेर।
8: होइन, यो त शाब्दिक व्याख्या कुरा मात्रै हो, किनभने समग्रमा हेऱ्यो भने सारा मन्त्रालय नै प्राइम मिनिस्टरकै मार्फतमा हो नि। मन्त्रालयका मन्त्रीजीहरू भनेको त प्राइम मिनिस्टरलाई सपोर्ट गर्न बस्नु भएको हो।
7: तपाईँ त्यत्रो काबिल व्यक्ति हुनुहुन्छ होइन, सुरक्षामा त्यत्रो काम गर्नु भएको छ, एआइजीबाट रिटायर भएको व्यक्ति, 30-30 वर्षसम्म चाहिँ यो देशलाई सेवा गरेको व्यक्ति, यस्ता काबिल काबिल व्यक्तिहरू गृह मन्त्रालय धान्न सक्ने क्षमतावान व्यक्तिहरू हुँदा पनि आफ्नै मार्फतमा राख्नु भएको छ उहाँले, होइन
8: होइन होइन, त्यसरी हेर्नुभन्दा पनि अब सुरक्षा निकायहरूलाई प्राइम मिनिस्टरज्यूले आफ्नै निर्देशनमा राखिरहँदाको अवस्थामा, त्यो पनि केही समयको लागि राखिरहँदाको अवस्थामा झन् सिधै आफ्ना धेरै कुराहरू राखेर त्यसलाई आफ्नो सङ्गठनको पक्षमा र सुरक्षा निकायका कमी कमजोरीलाई अन्त्य गर्ने पक्षमा नेतृत्वले एउटा पहल गर्ने अवसर प्राप्त गरेको छ भन्ने हिसाबले हेरेर नेतृत्वले त्यो किसिमको सम्बन्ध, त्यो किसिमको चाहिँ व्यवहार प्रस्तुत गर्न सक्यो भने सङ्गठनलाई पनि राम्रो फाइदा कुरा हो, होइन? अब त्यो त समग्रमा हेऱ्यो भने त सबै चिज प्राइम मिनिस्टरको, जहाँ जहाँ जसले नेतृत्व गरे पनि प्राइम मिनिस्टरको निर्देशनमै चल्ने हो, प्राइम मिनिस्टरको नीति निर्देशनबाटै चल्ने हो। त्यसलाई चाहिँ प्रत्यक्ष राख्यो, अप्रत्यक्ष राखेको कुरा चाहिँ टाढा हो, प्रत्यक्ष राखेको कुरा चाहिँ नजिक भनेर बुझिरहनु जरुरी छैन जस्तो मलाई लाग्छ।
7: होइन, तपाईँ पनि त काबिल हुनुहुन्छ नि त गृहमन्त्री चलाउनका निम्ति, तपाईँलाई अहिलेसम्म सोधिया छ गृह मन्त्रालय तपाईँ धान्न सक्नुहुन्छ, चलाउन सक्नुहुन्छ मान्यज्यू भनेर विश्व सर?
8: होइन, त्यो त अब जहिले जुन दिन चाहिँ सरकारले अथवा चाहिँ पार्टीले यो मान्छेमा विश्वास त भन्ने गर्ने हो, यो मान्छेलाई
7: तपाईँप्रति अविश्वास गर्नुपर्ने कारण के छ र त्यसको? तपाईँ त इमान्दार हुनुहुन्छ, पेसामा पनि सुसङ्गठित भएर अहिलेसम्म विवाद रहित भएर काम गर्नुभयो, होइन? यत्रो 20 वर्ष बिताउनु भयो, राष्ट्रपतिले चिने होइन, तपाईँले राम्रोसँग चिने हानि।
8: अनि त्यसमा म अब मेरो पर्सनल इस्यु जोडिएको प्रश्नको उत्तर म आफैले कसरी दिउँ, होइन? मेरो व्यक्तित्व जोडिएको प्रश्नको उत्तर म आफैले दिनु स्वाभाविक हुँदैन। त्यसैले यसले म के छोटोमा के भन्छु भने, पार्टीले आवश्यकता परेको दिन दिएको जिम्मेवारी प्रतिबद्धताका साथ काहीँ नचुकिकन, काहीँ नझुकिकन इमान्दारीपूर्वक आफ्नो डिग्निटीलाई उचाइमा राखेर जनतालाई डेलिभरी गर्ने कुरामा, जनताले अपेक्षा गरेर डेलिभरी कुरा गर्ने कुरामा काम गर्छु भन्नेसम्म चाहिँ भन्न सकिन्छ, जहाँ जुन जिम्मेवारी दिए पनि। त्योभन्दा बढी मैले आफ्नो आफूसँग सोधेका प्रश्नको उत्तर आफैले नदिउँ जस्तो लाग्छ मलाई।
7: होइन, संसदमा अलिकति यो सांसदहरूको व्यवहार, सांसदहरूको प्रवृत्ति होइन अलिकति उश्लिङ्खल खालको देखियो। अस्ति हाम्रो खगेन्द्र सुनारजीले पाखुरा सुर्किँदै हुनुहुन्थ्यो, होइन? यो चाहिँ यो 64 सालको झल्को दिने खालको संसद बनाउन खोज्नु भयो तपाईँहरूले?
8: होइन, यस्तो यसलाई यसरी बोल्नुपर्छ, साना तिना कुराहरू कुनै समयमा शब्दमा चिप्लिएका कुराहरू, वाक्यमा चिप्लिएका कुराहरूलाई विस्तार परिमार्जित गरेर लाने कुरामा हामी कम चाहिँ हामी पछाडि पर्नु हुँदैन। चिप्लिया कुराहरूलाई इस्युको रूपमा बाहिर उठाइराखेर जनता र नागरिकहरूलाई एउटा द्वन्द्वात्मक मनस्थिति र परिस्थितिमा बाँच्ने परिस्थिति हामी सिर्जना गरिरहेका छौँ, यो दुःखको कुरा हो। आज हामीले तपाईँलाई हेऱ्यौँ भने सामाजिक सञ्जालमा हेर्दा पनि, काहीँ चिया गफमा कुरा गर्दा पनि पोजिटिभ कुराहरू भन्दाखेरि सबै नेगेटिभ कुरा गर्छौँ। तपाईँले सामाजिक सञ्जाल आज नेगेटिभ बाहेक के रङ्गिएको छैन? आज चाहिँ खेम बमले कति मेहनत गर्नुभएको छ, कति राम्रो पत्रकारिता गर्नुभएको छ, देशको लागि कति योगदान कन्ट्रिब्युसन गरिराख्नु भएको छ भन्दा पनि खेम बमको कहाँनिर कमजोरी छ भन्ने कुरा चाहिँ बढी चर्चा ल्याइन्छ। तपाईँले 100 दिन देशको लागि कन्ट्रिब्युसन गर्नुभएको छ, चाहिँ मिडियाको क्षेत्रमा ठुलो कन्ट्रिब्युसन गर्नुभएको छ, सामाजिक रूपान्तरणको लागि कन्ट्रिब्युसन, त्यसको चर्चा धेरै हुँदैन नि तपाईँको, खालि नेगेटिभ कुरा। त्यसलाई सच्याइमा सच्याउने कुरा त्यो साना सामान्य कुरा हो, त्यसले दिएको रिजल्टले मुलुकलाई, त्यसले दिएको नतिजाले मुलुकलाई केही क्षति भएको छैन, त्यहाँ चाहिँ सचिवमा मात्रै पुग्छ भन्ने विषय पनि ठुलो, त्यसले मुलुकै डुबाइसक्यो कि हाल्यो कि, मुलुकको सार्वसत्तै समाप्त पारिहाल्यो कि, एकतै समाप्त पारिहाल्यो कि, अखण्डतामै चोट पुर्याल्यो कि भने जस्तो गरी सबै यो त्यो छैन तपाईँको।
7: होइन, नेगेटिभिटी छिटो फैलिन्छ, होइन? नेगेटिभिटी फैलाउनका निम्ति प्रयत्न त हुन्छन्, तर व्यापार पनि कता कता त्यस्तै पनि देखिन्छ क्या।
8: नेगेटिभिटी फैलाउन पनि सभ्य भाषामा सभ्य शिष्ट ढङ्गले त्यो कुरा सूचनाको रूपमा बाहिर आए राम्रै कुरा हो, तर त्यसलाई समाप्त पार्ने हिसाबले, त्यसलाई सधैँभरि अङ्कुश लगाउने हिसाबले आउनु मुलुकको लागि सुखद होइन, त्यो समाजको लागि सुखद होइन।
7: जाँदा जाँदै यही सरकारको पालामा देशमा सुशासन आउँछ, 5 वर्ष ब्यान्डेड यहाँले पाउनु भएको छ, ओखलढुङ्गाका जनताले यहाँलाई माया पनि गर्नुभएको छ, होइन? यो विवादमा आउने कुरा एउटा मानव भइसके पछाडि चाहिँ कन्ट्रोभर्सीमा आउने कुरा र त्यसलाई चाहिँ समाधान गर्ने कुरा एउटा पाटो होला। तपाईँ ढुक्काउनुहुन्छ आफू चाहिँ, अब सुशासन आउँछ, अब फेल हुने छुट त छैन यो सरकारलाई, तैपनि यो गति र मति चाहिँ मिलेरै गइरहेको छ।
8: होइन म यो एकदमै जनताले विश्वास गर्दा हुन्छ र जनता सावधानीपूर्वक यसलाई चाहिँ ठिक ट्र्याकमा हिँड्ने बाटोमा जनताको पनि साथ सहयोग सबै पक्ष विपक्षमा नउबिगन सबैको साथ सहयोग रहनु जरुरी छ किनभने जनताले यति ठुलो म्यान्डेट दिइसकेपछि फेरि यसलाई नै असफल बनाउने प्रयास कहीँबाट हो भने त्यो मुलुकै असफल हुन्छ किनभने जनताको म्यान्डेट इतिहासकै यो पहिलो पटक यति ठुलो होइन त्यसैले हामी कुन पार्टीमा छौँ कुन विचारमा छौँ कुन क्षेत्रमा छौँ भन्ने हिसाबले भन्दा पनि यो म्यान्डेट सरकारले प्राप्त गरेको पार्टीले प्राप्त गरेको म्यान्डेटलाई सफल बनाउने कुरामा सबैको साथ सहयोग रह्यो भनेदेखि मुलुकले सफलतातिर अगाडि बढ्छ र मुलुकको विकास समिति सुशासन मुलुकको चाहिँ सार्वजनिकता एकता अखण्डता सबै मजबुत भएर जान्छ भन्ने कुरामा हामीले विश्वास गर्छौँ र विश्वस्त भएर काम गर्नु आवश्यक छ भन्छु म चाहिँ
7: हस् मान्यज्यू यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
8: नमस्कार
7: धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौ
9: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
5: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
6: अहिलेको अवस्थामा न्यायालयमा क्रमभङ्गता किन भयो? न्यायालय कार्यपालिकाको छाया बन्न खोजिरहेको हो, हस्तक्षेप भइरहेको हो न्यायालयमाथि?
7: यसलाई हामी न्यायालयमाथि कार्यपालिकाको हस्तक्षेप हुन खोजेको हो भन्ने कुरा त्यसरी आकलन नगरौँ। हामीले न्यायालयको स्थापना किन हुन्छ भन्ने कुरालाई गम्भीर रूपमा विवेचना गर्नुपर्ने हुन्छ। राज्यमा तिनटा अङ्गहरू हुन्छन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका। शक्ति सन्तुलन र शक्ति पृथकीकरणले आफ्नो आफ्नो अधिकार छुट्याएको छ, तर न्यायपालिकाको उद्देश्य भनेको आम नागरिकको पहुँचसम्म न्याय पुर्याउनको लागि हो। तर अहिले हाम्रो न्यायपालिकाका विचाराधीन मुद्दा वा न्यायपालिकाले प्राथमिकता पाएका विषयहरूलाई भन्यौँ भने पहुँच भएका आर्थिक सम्पन्न व्यक्तिहरू, राजनीतिक हस्तक्षेपसँग जोडिएका, राजनीतिक व्यक्तित्वसँग जोडिएका मुद्दाहरूले प्राथमिकता पाउँदै आउँछन् र आम नागरिकले पाउने न्यायमा ढिलासुस्ती र पहुँचसम्म नपुगेको अवस्थामा न्याय पाउन गाह्रो भइरहेको अवस्था छ। त्यसो हुँदाखेरि न्यायपालिकामा राजनीतिक हस्तक्षेप समाप्त पारेर स्वच्छ निष्पक्ष न्यायपाल सम्पादन गर्नको लागि न्यायपालिकाको रूपान्तरण आवश्यक थियो। संस्थागत रूपान्तरणको लागि न्यायपालिकामा जुन परम्परागत ढङ्गले 1992 प्रधान न्यायाधीशको नियुक्ति गरिएको थियो, त्यो नियुक्ति गर्ने प्रक्रियालाई क्रमभङ्ग गरेर अब फलानो व्यक्ति न्यायाधीश प्रधान न्यायाधीश हुन्छ भन्ने आशा नराखिकन निष्पक्ष न्याय जनताका लागि न्याय दिनको लागि न्यायपालिकामा क्रमभङ्ग आवश्यक थियो, त्यस कारणले यो भएको।
6: अहिले तपाईँलाई थाहा छ नि त, अहिलेको अवस्थामा जसरी 6 सिफारिस हुनु भएको थियो वरिष्ठतमको आधारमा, त सपना प्रधान मल्ल पहिलो हुनुहुन्थ्यो, कुमार रेग्मी हुनुहुन्थ्यो, हरि फुयालजी हुनुहुन्थ्यो, होइन, तिन तिनजनालाई चाहिँ बाइपास गराएर चौथोमा उक्लिँदाखेरि अब सरकारले यसलाई कम्फर्ट खोजेको हो, कम्फर्टेबल खोजेको हो भन्ने प्रश्न एउटा आयो। 2047-48 सालमा यहाँलाई थाहा छ नेपालमा बहुदल आए पनि किसुनजीले तत्कालीन बेलाका न्यायाधीशहरूलाई समेत निरन्तरता दिएका थिए, न्यायालयमा यस्तो हस्तक्षेप थिएन, ठाडो हस्तक्षेप थिएन। तर अहिले चाहिँ बालिन सरकारले यसलाई हस्तक्षेप गर्यो, संवैधानिक परिषदले हस्तक्षेप गर्यो, कम्फर्टेबल खोजियो, तीन तीन जनाले मात्र निर्णय गर्न सक्ने बनाइयो, संवैधानिक परिषद आफू अनुकूल बनाइयो भन्ने खालका आरोपहरू त छन् नि त।
7: यस्तो हुन्छ, बालिन सरकारले कम्फर्टेबल खोजेको हो भन्नको लागि यो भन्दा अगाडि बालिन सरकार सरकारमा आएको हुनु पर्थ्यो, वराचपाले सरकारमा आएर आफ्ना भागभण्डामा सर्वोच्च अदालतमा न्यायाधीश पुर्याएको हुनु पर्थ्यो। जस्तो न्यायाधीश पुर्याएको अवस्था हुन्थ्यो भने ती न्यायाधीशलाई नै क्रमभङ्ग गरेर ल्यायो भन्ने कुरालाई आकलन गर्न सकिन्थ्यो, त्यो अवस्था होइन हेर्नुहोस्। र दोस्रो कुरा भनेको के हो भने परम्परा भन्ने शब्द कहाँ प्रयोग हुन्छ भन्दाखेरि जुन देशमा लिखित संविधान हुँदैन त्यहाँ कानुन लिखित हुँदैन, त्यो परम्पराले काम गर्छ। हाम्रो देश संविधानवाद सहितको लिखित संविधान भएको देश हो। यो देशमा के हुन्छ भन्दा कानुन लिपिबद्ध हुन्छ, लिपिबद्ध भएको कानुनभित्र रहेर राज्य सञ्चालन गर्नुपर्ने हुन्छ। परम्परागतको रूपमा यो दलहरूले के गरे भन्दाखेरि न्यायपालिकालाई कब्जामा लिनको लागि आफ्ना भागभण्डामा न्यायाधीश नियुक्ति गरे र परम्परा भन्दै ज्येष्ठताको क्रमभङ्ग क्रमता राखेर 95-93 लागि चाहिँ फलाना व्यक्ति न्यायाधीश हुन्छ, प्रधान न्यायाधीश हुन्छ भनेर क्रमभङ्ग तयार पारेर आए। त्यो चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ क्रमको नाममा त्यो परम्पराको नाममा त्यो के हो एउटा भन्दाखेरि चाहिँ राज्यलाई न्यायपालिकालाई कार्यपालिकाको नियन्त्रणमा राखेर आफ्ना अनुकूलका पात्रहरू प्रधान न्यायाधीश बनाएर न्यायपालिकामा कब्जा गर्न खोज्ने त्यो चाहिँ परम्परा थियो। तर त्यो परम्परालाई तोड्यो र परम्परा भनेको चाहिँ हाम्रो जस्तो संविधानवाद भएको देशमा जहाँ लिखित संविधान हुन्छ, जहाँ लिखित रूपमा ऐन कानुन छन्, त्यो देशमा परम्पराले काम गर्दैन। परम्परा चाहिँ कानुनको स्रोत हो हेर्नुहोस्। तर जब त्यो परम्परा चाहिँ कानुनको स्रोतको रूपमा विधायिकाले कानुन स्वरूप पास गर्दैन तबसम्म त्यो परम्परालाई कानुनको रूपमा प्रयोग गर्न सकिँदैन। त्यसो हुँदाखेरि हिजो परम्पराको नाममा स्वार्थमा प्रयोग गरियो, आज परम्परालाई तोडेर कानुनी रूपमा यो सरकारले संविधानको धारा 129 3 बमोजिम संवैधानिक परिषदसँग सिफारिस गरेर पठाइएका छजना नाम मध्ये कुनै एकजना नाम छनौट गरेको, बाहिरको मान्छे कोही पनि ल्याएको छैन। त्यस कारणले संविधानले तोकियो, तोके भयो भने छजना तीन वर्ष पुरा भएकालाई पठाइयो र त्यसलाई संवैधानिक परिषदले के गर्यो भन्दाखेरि अनुमोदन गर्यो एउटा नाम, र अनुमोदन गर्न हुने छैन भने छजना नाम किन पठाइएको भन्ने प्रश्न हुन्छ। त्यस कारणले छजना योग्य हुन्, योग्य मध्ये सरकारले विभिन्न प्रिफरेन्स दिएर वा हिजका न्यायपालिकामा भएका विकृतिहरूलाई नियन्त्रण गर्नको लागि वा हिजोको राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्तिबाट भएका व्यक्तिहरूलाई चाहिँ न्यायपालिकाबाट मुक्त गर्नको लागि चाहिँ के गरियो भन्दाखेरि यो नियुक्ति गरिएको भने हामीले मान्नुपर्छ। त्यस कारण अबको न्याय भनेको जनताको लागि हुनुपर्छ। अबको न्याय भनेको कुन राजनीतिक दलले कुन रिट दियो भन्ने कुरालाई प्राथमिकता होइन, आम गरिब जनता जो चप्पल लगाएर न्यायपालिका आएको हुन्छ, जो हजुरबाको पार्टी नातिसम्म मुद्दा धाएको हुन्छ, त्यो व्यक्तिले न्याय नपाउने तर एउटा रिट आज दर्ता भने भोलि नै फैसला हुने जुन प्रक्रिया छ हाम्रो यहाँ पहुँच भएका व्यक्तिहरूको, त्यो प्रक्रियालाई हामीले निलम्बन गर्न समाप्त पार्नको लागि अहिले रूपान्तरण आवश्यक थियो र यो रूपान्तरण हामीले अन्त भन्ने मिल्दैन।
6: अनि एउटा कुरा तपाईँले राम्रो कुरा निकाल्नु भयो, न्यायालयमा चाहिँ हस्तक्षेप हुनुहुन्न, न्यायालय कार्यपालिकाको छाया बन्नुहुन्न, यो चाहिँ सिन्डिकेट तोडिनुपर्छ, क्रम मान्यता हुनुपर्छ, यो आवश्यक थियो भन्दै गर्दाखेरि अहिले सिफारिस हुनुभएका प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्ति दुधले नुहाएकै हुन् त त्यसो भए?
7: सरको कुरो अलिक प्रश्न आयो,
6: होइन अहिले चाहिँ प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका डाक्टर मनोज कुमार शर्मा दुधले नुहाएकै हो उहाँ चाहिँ?
7: उहाँलाई हामीले यसो हेरौँ, मैले विनिवेदन गर्न खोजेको के हो भने राजनीतिक भागभन्डाबाट कुनै पनि न्यायाधीशलाई प्रधान न्यायाधीशको रुल क्रमसम्म पुर्याउनको लागि आएको मान्छे के देखिन्थ्यो भन्दा त्यहाँ चाहिँ राजनीतिक आवरण देखिन्थ्यो। कानुन व्यवसायबाट आउनुभएको, कानुन व्यवसायबाट आएका व्यक्तिलाई नियुक्ति गर्न पाइँदैन भन्ने कुरा थिएन, तर नियुक्ति गर्दाखेरि पनि राजनीतिक अब यो पछाडि एमालेको यो पछाडि काङ्ग्रेसको भन्ने जुन क्रमसँग ल्याए त्यो चाहिँ बदनियत हो हेर्नुहोस्। त्यस कारण त्यस्ता बदनियत तत्त्वलाई चाहिँ हामीले समर्थन गरेर नियुक्ति गर्न पाइयो, र नियुक्ति गर्दाखेरि उद्देश्य र लक्ष्य राखेर अब यो पछाडि यो हुन्छ राखेर आउँदाखेरि त्यो चाहिँ बदनियत हुन्छ, र त्यस्ता बदनियत तत्त्वभित्र उहाँ नियुक्ति हुनुभएको होइन। त्यस कारणले मैले निवेदन गर्न खोजेको, उहाँ कुनै राजनीतिक आवरण हिजो पृष्ठभूमि थियो होला, म पटक पटक निवेदन के गर्छु भने कोही पनि व्यक्ति कुनै पनि पदमा नियुक्ति हुनुभन्दा अगाडिका कार्यलाई नहेरौँ, नियुक्ति भइसकेपछिका कार्य के गर्दछ त्यसलाई हेर्नुपर्छ। त्यस कारणले उहाँ नियुक्ति भइसके पछाडिका कार्यलाई अवलोकन गरौँ, हिजो सबै प्रधान न्याय हिजोका प्रधान न्यायाधीश अब हुने होला प्रधान न्यायाधीश कुनै राज्यसँग आबद्ध भएको हुनुहुन्छ होला, तर हुँदाखेरि उहाँहरूलाई प्रत्यक्ष रूपमा प्रधान न्यायाधीश बनाउनकै लागि नियुक्ति गरेर पठाइएको थियो, वा त उहाँहरूलाई कुनै दलले वा कुनै पनि कानुन व्यवसायको तर्फबाट सिफारिस गरेर पठाइएको थियो भन्ने कुरा पनि महत्त्वपूर्ण लाग्छ। त्यस कारण त्यो अवस्थामा यो विद्यामा देखिँदैन।
6: अब अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले सरकार अगाडि बढिरहेको छ, जुन ढङ्गले सरकारले आफ्नो एक्टिभिटिजहरू गरिरहेको छ, यो सुशासन आउँछ यो देशमा होइन?
7: हजुरको भोइस अलिक क्लियर आएको,
6: यो देशले सुशासन पाउँछ, अब सरकारले राम्रो काम गर्छ, जनतालाई सुशासन दिन्छ, डेलिभर दिन्छ,
7: यो सरकारले सुशासन पाउँछ कि पाउँदैन भन्दाखेरि 34 वर्षसम्म देशले के पायो र 2 महिनामा देशले के पाउँदैछ भन्ने कुरा आम नागरिकले बुझेका छन्। अहिले सुशासन भएन भनेर जो भन्दैछ

0: तनासातिर गयो भने तनासा होइन, अब आम नागरिक गरिब नागरिक जसले बस्न जसले खाना पाएको छैन उसले बाँच्न र खान र न्याय पाउने समग्र सरकारले काम गर्छ, र हिजो जो तनासा माफियाको रूपमा रहेका ती व्यक्तिहरू अब कानुनको दायरामा आउँछन् भन्ने कुरा म विश्वस्त छु, किनभने सुकुमवासीलाई पनि व्यवस्था नहुन्जेल मासिक 15,000 दिने निर्णय गरिसकेको सरकारले हेर्नुहोस्, त्यस कारणले अब ऐलानी जग्गालाई पनि ती व्यक्तिको नाममा लाने यस्ता कुराहरूले के गर्छ भने हिजो किन गरिएन त व्यवस्था, यी व्यवस्था हिजो के त कमाइ खाने भाडो बनाएको, त्यसैले कमाइ खाने भाडो बनाएको बाटो बन्द भएको कारणले गर्दा अहिले आक्रोश भएका व्यक्तिहरूले सुशासन भएन अब राष्ट्रमा तनासा भयो भन्ने अभिव्यक्ति दिएका हुन्, तर आम नागरिक जसले हिजो दुई तिहाई मध्येको थियो रूपान्तरणको लागि ती व्यक्तिहरूले कुनै आवाज उठाएका छैनन्, ती व्यक्तिहरू सरकारसँग सन्तुष्ट छन्, त्यस कारण सन्तुष्ट भएको अवस्थामा जबसम्म कानुन संविधानभित्र रहेर देश चल्छ तबसम्म हामीले त्यसलाई अन्यथा भन्नु हुँदैन, हिजो चलेको थिएन कानुन संविधान, कहिले परम्परा भनिन्थ्यो कहिले कानुनलाई टिकिन्थ्यो कहिले संविधान गरिन्थ्यो, तर आज के छ भन्दा संविधानका धारामा टेकिएको छ कानुनमा टेकिएको छ, कुनै पनि कानुन संविधान र कानुनभन्दा बाहिर गएर गरिएका छन् काम भने ती कामलाई हामीले कतै पनि हामीले सुशासनको मार्गमा होइन भनेर भन्न सक्दैनौँ, त्यसलाई सुशासन सरकार अघि बढेको म विश्वस्त छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो कानुनका जानकार सुशील सापकोटा धेरै श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र साई हुनुहुन्छ। ज्ञानेन्द्र साईजी, नेपाली बहसमा तपाईँलाई स्वागत छ, नमस्कार।
3: धेरै धेरै धन्यवाद यो रेडियो सुनेर बस्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ साथी
2: हुनुहुन्छ। होइन, नेपाली बसमा कुरा गर्दै गर्दाखेरि यहाँको उपस्थिति नगर्ने छ संसदमा, चाहिँ तपाईँको उपस्थिति अलिकति दमदार रहेन, राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने थियो तपाईँहरूले गर्न सक्नु भएन नि,
3: त्यो तपाईँलाई लाग्छ हामीले आफ्नो गरिराखेका छौँ संसारले देखेको छ, त्यो तपाईँलाई लागेका विषयवस्तु हो आजकल दुनियाँले देखेका छ, यो मैले भनिरहनु पर्ने विषयवस्तु होइन, हामीले आफ्नो निरन्तर उठा मैले किन भन्न पर्यो, संसारले देखेकै छ
2: होइन, संसारले त देखेको छ, हर्क साम्बाङजीले चाहिँ बालेन्द्र शाहको उपस्थिति चाहियो भन्दै गर्दाखेरि तपाईँले चाहिएन भन्नुभएछ नि त होइन,
3: मैले कहाँनिर चाहिएन भने तपाईँहरू यस्तो कहाँ कसरी पत्रकारिता गर्नुहुन्छ,
2: होइन पत्रकारिता त गरिरहेछौँ कि, तर तपाईँले चाहिँ संसदीय व्यवस्थामा प्रधानमन्त्रीको उपस्थिति चाहिन्छ भन्ने कुरामा तपाईँ क्लियर हुनुपर्ने हो नि त,
3: आँखै अगाडि झुट्नु नि,
2: अनि संसदीय उपस्थितिमा चाहिँ प्रधानमन्त्री नभए पनि हुन्छ, प्रतिनिधि सभाको नियम नियम 3-2-1 प्रधानमन्त्री नभए पनि हुन्छ भन्नेको कुरा चाहिँ तपाईँले लेख्नु भएको रहेछ नि त, अनि त्यो श्रम संस्कृति पार्टीका अध्यक्षले झुटो बोलेको हो त्यसो भए,
3: खै मैले त्यस्तो त कहीँ भनेकै छैन, मैले त संसदमा बोलेकै छु, दुई दिन त मैले संसदमा प्रधानमन्त्री चाहियो भनेर बोलेको छ, संसदको रेकर्डलाईसम्म तपाईँहरूले झुटोको करार गर्नुहुन्छ, यो कस्तो पत्रकारिता हो,
2: पत्रकारिता राम्रो छ ज्ञानेन्द्र राम्रो छ, यो संसदीय व्यवस्थामा चाहिँ लोकतान्त्रिक गणतन्त्रात्मक देशमा बालेन्द्र शाहजीले बङ्ग हान्नु खोज्नु भएको त्यो सबै संसद
3: होइन, प्रजातान्त्रिक पद्धतिमा के हो भने संसदीय अभ्यासमा प्रधानमन्त्री संसदप्रति लायबल हुने हो, अब मैले प्रधानमन्त्री संसदमा आवश्यकता हो, अब आज प्रधानमन्त्री बालेन्द्र शाहले त्यो गरे भने चलन के बस्छ, भोलि आउने भावी प्रधानमन्त्रीले पनि संसदलाई छल्ने एउटा किसिमको प्रवृत्ति बस्छ, यसले संसद कमजोर हुन्छ, संसद कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ, प्रजातन्त्र कमजोर भयो भने विधिको शासन कमजोर हुन्छ, विधिको शासन कमजोर भयो भने नागरिकको सुशासन कमजोर हुन्छ, सुशासन कमजोर भयो भने नागरिकले बोल्ने आवाज दबिन्छ,
2: तपाईँहरू राज्यसभामा बस्ने तर प्रधानमन्त्री संसदमा उपस्थित नहुने यसको बेउटी त राम्रो भएन नि त लोकतन्त्रको होइन,
3: अब हामीले भएन भनेर भनिराखेका छौँ, अब राज्यसभाले ल्याउन सकेन नि त, अब हामीले के गर्नु,
2: राज्यसभाले ल्याउन नसके हो प्रधानमन्त्रीलाई संसद
3: विचार राज्यसभाहरूलाई विचारै भन्नुपर्छ विषयमा,
2: किन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले त
3: सक्नु भएन,
2: प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ, त्यो प्रधानमन्त्री
3: उहाँहरूलाई विचार नै भन्नुपर्छ, हामीले
2: किन राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने विचार आज संसदमा
3: देखियो,
2: सभापति रवि लामिछाने विचार संसदमा ज्ञानेन्द्र साईजी
3: भइहाल्नु भयो त, किनभने उहाँले विचार प्रधानमन्त्री ल्याउन सक्नु भएन, होइन उहाँहरूले अघिल्लो संसदमै प्रधानमन्त्री चाहिन्छ भनेर त्यत्रो संसदमा जीवन मानेर हिँडे.
2: तर राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक सांसदले के भन्दै हुनुहुन्छ भने प्रतिनिधि सभा नियमावलीको नियम 38 उपनियम 1 र 3 हेर्दा हुन्छ प्रधानमन्त्री उपस्थित हुनु पर्दैन संसदमा भन्नुभएको.
3: त्यो त झारोटालले काम हो बिचरा. यस्तै कारणले गर्दा त प्रजातन्त्र खतरामा पर्छ. त हिजो केपी ओलीले यस्तै गरेका कारण

0: 2224 आन्दोलन भयो किनभने जे कुरा पनि गलत कुरा पनि सही भनेर बनाइदिने क्या त्यो प्रवृत्तिले के हुन्छ भने डेमोक्रेसी प्रजातन्त्र प्रजातान्त्रिक शक्तिमा के हुनुपर्छ भने अब जेसुकै भए पनि म यस्तो कुरामा जसो किशनजीको म समर्थक हो
1: बहुदल आउँदा पनि तत्कालीन बेलाका चाहिँ न्यायाधीशहरू रेगुलरिटी नै राख्नु भएको थियो उहाँले अर्को न्यायाधीश नियुक्ति गर्नु
0: भएन कस्तो भने बहुमतमा यो चाहिँ अब सत्ता भयो भन्दैमा अब सबै कुरा सही हुन्छ भन्ने हुँदैन गलत कुरालाई गलत र सही कुरालाई सही भन्न सक्नुपर्छ यदि त्यो सकिएन भने मान्छेमा हुने गुण नै हुँदैन
1: होइन मान्यजी तपाईँलाई थाहा छ त्यसको मतलब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र साधीलाई संसदमा उपस्थित गराउन नसकेकै हो होइन
0: नसकेको बिचारा भन्छु म त्यही भएर
1: तर प्रधानमन्त्रीले आफूले विवेक त प्रयोग गर्नुपर्छ नि त उहाँले त आफै जनताको मतबाट आउनु भएको
0: प्रधानमन्त्रीलाई नै सोध्नु हजुर यो मैले सोध्ने मैले कुरा उनको मनको कुरा मैले बुझ्ने कुरा भएन हामीले नीतिमा जाने हो नीतिमा टेकेर काम गर्ने हो अब नीति अनुसार उहाँ चाहिँ संसदमा आउनु पर्थ्यो उहाँ आउनु भएन अब यसले उहाँलाई नै भोलि अप्ठ्यारो पार्छ
1: तर तपाईँले चाहिँ प्रधानमन्त्री संसदमा नभए पनि हुन्छ भनेर भन्नुभयो
0: छैन मैले भनेको छैन
1: अन्त सञ्चार माध्यममा जताततै आइरहेको छ नि त मान्यजी
0: कहीँ सञ्चार माध्यममा त्यो छैन कुनै पनि सञ्चार माध्यममा छैन त्यो
1: यसको मतलब
0: मैले पनि सञ्चार माध्यम
1: राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्रीको उपस्थिति खोजेको थियो होइन नृत्य कार्यक्रममा
0: मैले भन्नुपर्छ र त्यो संसदको रेकर्डमा डर छ नेपालभरिका मान्छेलाई थाहा छ
1: बालिन शाह किन आउनु भएन त्यसो भए
0: मलाई के थाहा थियो किनभने उहाँको म सुखी सचिव होइन केही होइन किन आएनन् मलाई के थाहा मैले चाहिँ आऊ भन्ने होइन अब आएनन् किन त्यो मलाई थाहा हुने कुरा विषयवस्तु नि भएन
1: तर एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाहिँ अहिलेको सरकारको काम कारवाहीलाई कसरी हेरिरहेको छ संसद दलको नेताको
0: ठिकै छ राम्रै गर्दैछन् मैले त भने काम ठिकै छन् तर प्रधानमन्त्री अलिक प्रजातान्त्रिक हुनु पर्थ्यो संसदमा आएर संसदको मर्यादा राख्नु पर्थ्यो संसदीय अभ्यासमा त्यो प्रक्रिया हुन्छ अहिले सुन्दा धेरै मान्छेलाई नराम्रो लाग्ला होइन किन जानु पर्यो भन्ने लाग्ला तर त्यो चाहिँ के गर्छ भने हिटलर पनि यसरी नै जनताबाटै निर्वाचन जितेर आउनु भएको
1: हो तत्कालीन बेला शिशिर खनालजीले भनेको मलाई याद छ होइन हिटलर पनि जनताबाट अनुमोदित हुनु भएको संसदमा आउनुपर्छ भन्नुभएको
0: अब जेएनएससी पनि जनताबाटै अनुमोदन भएको होइन
1: त्यस पछाडि चाहिँ अहिले मनिष जातिले त यो संसद चलेकै बेला पनि त संसद चाहिँ होइन त्यो संसदको विषयमा बोल्नु नै भएको छ तर प्रधानमन्त्रीको उपस्थिति नभए तापनि संसदीय कारवाहीहरू संसदीय प्रक्रियाहरू राम्रो ढङ्गले अगाडि बढिरहेको छ
0: होइन जहाँ प्रधानमन्त्रीको आवश्यकता हुन्छ त्यहाँ प्रधानमन्त्री नै भएनन् भने त्यो चाहिँ झारोटाले हो नि
1: तर प्रधानमन्त्रीज्यूलाई तपाईँहरूले चाहिँ निकै ब्रान्डिङ गर्दै हुनुहुन्छ क्या
0: होइन ब्रान्डिङ किन गर्न पर्यो प्रधानमन्त्री भइसक्नुभयो 182 ल्याएर अब ब्रान्डिङको के आवश्यकता छ
1: तै पनि त प्रधानमन्त्री आउने नआउने कुरामा चाहिँ तपाईँहरूले त्यही रोइलो गरिरहनु भएको छ
0: संसदमा
1: कानुन र पद्धति अनुसार
0: प्रधानमन्त्री नभएर कुश राखेर शासन चला पनि त पर्छ त्यसो भने
1: कुशको प्रधानमन्त्री बनाउने अब संसदमा
0: होइन संसद होइन देशैमा बनाएर चलाए पनि भयो त तपाईँहरूको कुरा सुन्ने हो भने त
1: तर संसदमा
0: तपाईँहरू कहाँबाट पत्रकारिता गर्नुहुन्छ
1: होइन संसदीय व्यवस्थामा त प्रधानमन्त्री आओस् कि नआओस् नियम अनुसार अगाडि बढे त भइहाल्यो नि भन्ने त छ नि त जनताहरूको प्रश्न त होइन
0: जनताको प्रश्न हुँदा अहिले मैले भने त केही दाजुभाइ दिदीबहिनीहरूलाई पपुलरिजमको आधारमा कसैलाई अहिले किन चाहियो भन्ने होला किनभने भर्खर भर्खर भोट हाल्नु भएको छ भर्खर भर्खर नयाँ सरकार बनाएको छ है
1: सरकारले राम्रै काम गरेको छ नि त सुकुम्बासी बस्ती त विदिन
0: होइन काम नराम्रो गरेको छ भनेर छैनौँ हामीले त्यो सरकारको काम र संसदमा आएर जवाब दिनुपर्ने काम फरक कुरा हो
1: तर संसदको फेस गर्न सक्नुहुन्न प्रधानमन्त्री बालेन्द्र शाहजीले
0: फेस गर्न नसक्ने भन्ने होइन तर उहाँले चाहिँ अब त्यो म जाँदैन नभइकन पनि चलाउँछु भन्ने एउटा दम्म र अहङ्कार राख्नुभयो त्यो अहङ्कारले अहिले अहिले फाइदा गरे तापनि उहाँलाई अब कालान्तरमा यसले उहाँलाई नै घाटा गर्छ
1: होइन प्रधानमन्त्रीले चाहिँ संसदमा नआउने कारणको बारेमा केही बुझ्नु भएको छ यहाँहरूले चाहिँ किन नआउनु भएको भनेर
0: मैले किन बुझ्नु न हाम्रो पार्टीको मान्छे हुन् न हाम्रो केही सैन्य सदस्य हुन् होइन न हामीले हामीलाई ऊ यो चाहिँ रवि लामिछानेलाई सोध्नु
1: रवि लामिछानेजीले त संसदको नियमको उपनियम उप के अरे प्रतिनिधि सभाको नियमावलीकै विषयमा चाहिँ व्याख्या गरिरहनु भएको छ नि त
0: अब त्यो त छोप्नु पर्यो नि गाह्रो छ नि त
1: भनेपछि रवि लामिछानेजी र प्रधानमन्त्री बालेन्द्र शाहबीचको मतैक्यता पनि त्यति राम्रो छैन होइन त्यसो भए
0: लाग्थ्यो मलाई के थाहा रविजीले पाहुना ल्याउन सक्नु भएन त्यति थाहा छ मलाई
1: तर संसदीय व्यवस्थामा चाहिँ यहाँहरूले जुन किसिमको आवाज उठाइरहनु भएको छ जनताले तपाईँहरूलाई राम्रै तरिकाले चाहिँ मूल्याङ्कन गरिरहनु भएको छ यसको मतलब अब प्रधानमन्त्री संसदमा उपस्थित भएन भने यहाँहरूको उपस्थिति कस्तो रहन्छ?
0: उपस्थित हुनै पर्छ, किनभने अब यो अब त हामीले संसदीय निर्वाचनमा यो हप्ताको पहिलो दिन बैठकको पहिलो पटक प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमै छ नि।
1: प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री अनिवार्य छन् त, त्यसपछि
0: अनिवार्य छ नि त, त्यहाँ त आयोजन गरिदिनु होला नि।
1: प्रधानमन्त्रीलाई तपाईँले प्रश्न गर्नु होला अनि उहाँले जवाब फर्काउनु सक्नु भएन भने त अनि त्यो रमाइलो हुँदैन होला नि त, होइन?
0: अनि जवाब फर्काउन नसक्ने मान्छे प्रधानमन्त्री कसरी हुन सक्छन्? जवाब फर्काउनुहुन्छ है, तर अब पछि अनिवार्य उपस्थित गराउनुपर्छ, अनिवार्य उपस्थित हुनुहुन्छ होला।
1: यदि भएन भने?
0: अब भएन भने संसद हङ पार्लियामेन्ट हुन्छ, यो संसद अधिनायकवादतिर जान्छ।
1: तर प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ, होइन?
0: त्यो त नियमावलीमा स्पष्टै लेखेको छ।
1: एउटा कुरा के बताइदिनुहोस् भने यो सुकुम्बासी बस्तीमा बिल्ली बाँड छ, होल्डिङ सेन्टरमा पनि मान्छेले राम्रोसँग बास पाएनौ भनिरहनु भएको छ, स्कुलमा पढ्न पनि राम्रोसँग विद्यालयमा भर्ना पनि भएको छैन, किताब पनि पाएको छैन, पुस्तक पनि पाएको छैन भन्ने कुरा छ। ज्ञानेन्द्र साई यस्तो कुरामा मलम लाउन धेरै अगाडि पुग्नुहुन्थ्यो, अहिले तपाईँ कता बिर्सनु भयो?
0: किन म जानुपर्छ र सरकार गइरहेको
1: छ? हिजो त सामाजिक अभियान त ज्ञानेन्द्र साईले जहाँ पनि पुग्नुहुन्थ्यो, आज सरकारकै भर पर्नु भएको
0: पुगिरहेको छ नि त। मैले आफ्नो आवाज उठाइरहेको छु, सम्बन्धित ठाउँमा जानकारी गराएको छु, मन्त्रीहरूलाई अगाडि राखेर खोजिरहेको छु, राज्य व्यवस्था समितिमा अहिलेसम्म कसैले बोलेन, मैले बोलेँ के अरे, होइन होइन र
1: यो देशका मन्त्री चामल कहाँ फल्छ भन्दा धान कहाँ फल्छ भन्दा बोरामा फल्छ भनेर भन्छन् भनेर आलोचनात्मक टिप्पणी हुन्छ, तर त्यो
0: आलोचना गर्ने समय भएको छैन है। यो समय अब बिचरा उनीहरू कोही सुकुम्बासी छैनन्, त्यही भएर हो कि
1: यो देशमा त गरिब न्याय सुकुम्बासी सबैको चाहिँ हक अधिकार होला नि त, होइन? देशमा बस्न पाउने त
0: हो त, त्यो कुरा मैले अस्ति भनेको थिएँ, सुकुम्बासी बस्ती खाली गर्नुपर्छ आफ्नो ठाउँमा छ। मानवीय संवेदनालाई चाहिँ बिर्सिनु हुँदैन, मानवीय संवेदनालाई अझैसम्म लागू गर्नुपर्छ भन्ने कुरा मैले अस्ति नै भनिसकेँ, होइन? म अहिले पनि भन्छु सुकुम्बासी बस्ती भइरहनुपर्छ, होइन? सरकारी जग्गा अधिग्रहण गर्नुपर्छ भन्ने पक्षमा म छैन, तर त्यो बस्ती भत्काउँदै गर्दा मानवीय संवेदनाको चाहिँ ख्याल गरिनुपर्छ, त्यो मानवीय संवेदना सरकारले ख्याल गरोस्, यही छ मेरो अपिल।
1: तब पनि प्रधानमन्त्री संसदमा आएन भने तपाईँको पर्फर्मेन्स के हुन्छ?
0: हामी जवाब मागिरहेछौँ, पठाउनु नपठाउनु उहाँको काम, आउने नआउने बिचारै हो नि त, बिचरा अब कसरी बिचरा नभन्नु, अघिल्लो पटकको संसदमा प्रधानमन्त्री चाहिन्छ भनेर तिनै रवि लामी छाने होइन नि त संसद बन्द गर्ने भने, यसपटक चाहिँ उल्टो कसरी भयो? अघिल्लोमा पनि केपीहरू कम्पलसरी आउनुपर्छ भन्ने काहीँ पनि, त्यो नियमावलीमा काहीँ पनि देखाएको छैन, कार्यक्रममा प्रधानमन्त्री आउनुपर्ने भनेको छ, होइन? अब प्रधानमन्त्री बिरामी सिरामी परेको बेला यसो टोक्ने हो, होइन? मन्त्री त्यो केपी ओली बोलाउँदाखेरि संसदमा त त्यति निमावली काहीँ पनि थिएन, उहाँले पामदीबाटै जवाब चाहिन्छ भनेर जबरजस्ती गरे, त्यस्तो गर्न सक्ने मान्छे अहिले त प्रधानमन्त्री उपस्थित गराउन नसक्ने भने बिचरै त हुन् उनीहरू।
1: यसको मतलब हिजो केपी ओली हिटलर, आज बालेन शाह हिटलर, होइन? यो देशमा
0: त्यस्तो भन्न अहिले मिल्दैन, होइन? तर अब रवि लामी छानेजीलाई चाहिँ यो विषयमा चाहिँ हामीले विचार नै भन्नुपर्छ,
1: जाँदा जाँदै देश राम्रै दिशामा अगाडि बढिरहेको छ वा चाहिँ के परिवर्तन?
0: अहिले राम्रै छ, अहिले राम्रो छ, पहिलाभन्दा केही राम्रो नयाँ गर्न खोजिराख्नु भएको छ मन्त्रीज्यूहरूले, सरकारले। अब हामी प्रतिपक्षतामा भए पनि प्रतिपक्षको काम सबै विरोध मात्रै गर्ने होइन, राम्रो काम गर्यो भने सादर समर्थन गर्ने हो सरकारलाई, अब नराम्रो काम गर्यो भने विरोध गर्ने हो, त्यसमा कोही मान्छे रिसाउँछन्, कसैलाई अप्ठ्यारो लाग्छ भने हामीले मूल मुद्दा भनेको प्रजातन्त्रको मूल्य र मान्यता बिर्सिनु हुँदैन है।
1: मान्यज्यू एउटा कुरा जाँदा जाँदै, यहाँले चाहिँ अहिलेको सरकारले कर्णालीको लागि राम्रो विकास गरिदिएको छ, राम्रो चाहिँ तरिकाले तपाईँको कुरा सुनिदिएको छ भन्नुभएको थियो, हिजोको सरकारले नसुनेको कुरा अहिलेको सरकारले सुनेको हो?
0: सुनेकै छैन, बजेटै आएको छैन, बजेटमा हेरौँला भनेको छु मैले,
1: र अहिलेको सरकारले तपाईँको कुरा चाहिँ राम्रोसँग सुन्छ अरे नि त, होइन?
0: त्यस्तो केही पनि छैन, अब त्यो मेरो सुन्ने हुँदा सबै पब्लिकको सुन्नुपर्ने, कर्णालीको बजेट आउँदैछ, अब 15 गते बजेट आउँछ, बजेटमा कर्णाली समेटियो भने हामी भनौँला सरकारले राम्रै गर्यो, अब त्यो कर्णालीको बजेटमा समेटिएन भनेपछि हामी त्यसपछि भनौँला कि यो राम्रो राम्रै गर्यो
1: यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै।

0: खाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना।

0: Garima Vikas Bank Limited. Access to all.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। सरकारले बजारमा हुने अनियमितता रोक्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न देशका विभिन्न स्थानमा अनुगमन कार्यलाई तीव्रता दिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र यसमार्फतका कार्यालयले जेठ 1 गते काठमाडौँ, वीरगंज र विराटनगरका विभिन्न व्यापारिक फर्ममा अनुगमन गरी कार्यवाही गरेका छन्। सरकारको बजारमा सुशासन कायम गरी स्वस्थ प्रतिस्पर्धी बजार बनाउने गरी सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अन्तर्गत गएको वैशाख 28 गतेबाट विभागको नेतृत्वमा देशव्यापी बजार अनुगमनलाई तीव्र पारिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म 49% कार्य प्रगति भएको जनाएको छ। गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जारी उक्त गणनामा लिएको लक्ष्य अनुसार प्रगति भएको हो। देशभर 7,12,000 व्यावसायिक प्रतिष्ठानको विवरण संकलन गरिएको आर्थिक गणना शाखाले जानकारी दिएको छ। मुलुकको आर्थिक गतिविधि

गर्ने र राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने उद्देश्यले गणना गरिएको हो। त्यस्तै राजस्व परामर्श समितिको प्रतिवेदन अर्थमन्त्री डाक्टर सोरिम वागले समक्ष पेश गरिएको छ। अर्थ मन्त्रालयका सचिवको संयोजकत्वमा गठित राजस्व परामर्श समितिले आफ्नो सुझाव सहितको प्रतिवेदन अर्थमन्त्री वागले समक्ष पेश गरेको हो। चैत महिनाको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको छ। पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गएको चैत 21 गतेदेखि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयको प्रभाव र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो। पछिल्लो रिपोर्ट अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको खपतमा कमी आएको छ भने हवाई इन्धनको खपतमा भने केही वृद्धि भएको छ। तथ्याङ्क अनुसार सबैभन्दा ठूलो गिरावट डिजेलको खपतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 82-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन विद्यमान लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको छ। बाह्य क्षेत्र बलियो रहे पनि आन्तरिक मागमा सुधार नआएको र विश्व भूराजनीतिक तनावले चुनौती थपेको अवस्थामा बैंकले नीतिगत निकास तय गरेको छ। अर्थतन्त्रमा देखिएको सुस्थता चिर्न र लगानी प्रवर्धन गर्न राष्ट्र बैंकले केही नीतिगत निकासका लागि कार्यान्वयन गर्ने भएको छ। सर्वोच्च अदालतले नेपाल भारत सीमा नाकाबाट दैनिक उपभोग्य सामान ल्याउँदा उठाइँदै आएको भन्सार शुल्कमाथि अन्तरिम रोक लगाएको छ। शुक्रबार सरकारसँगको छलफलपछि न्यायाधीश तय हरिप्रसाद भुयाल र टेकप्रसाद ढुङ्गनाको संयुक्त इजलासले 100 रूपियाँ भन्दा माथिका वस्तुमा भन्सार शुल्क उठाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय लगायत सम्बन्धित निकायलाई पनि निर्देशन दिएको छ। यो आदेशसँगै विशेष गरी मधेस तराई क्षेत्रमा बसोबास गर्ने सीमा क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। ती क्षेत्रमा दैनिक उपभोगका सामान किनमेलका लागि भारततर्फ आवत गर्ने प्रचलन व्यापक रहेको छ। पश्चिम एसियामा बढ्दै गएको सैन्य तनाव र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण विराटनगर नाका भएर हुने प्लास्टिक जन्य कच्चा पदार्थको आयात प्रभावित भएको छ। करिब 3 महिनादेखि पेट्रोलियम पदार्थसँग सम्बन्धित औद्योगिक कच्चा पदार्थको आयातमा समस्या देखिएपछि त्यहाँका प्लास्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्न थालेका हुन्। विराटनगर भन्सार कार्यालयको पछिल्लो 6 महिनाको तथ्याङ्क अनुसार प्रमुख कच्चा पदार्थको आयात परिमाण र राजस्व संकलनमा मिश्रित तर केही क्षेत्रमा ठूलो गिरावट देखिएको छ। भन्सारको तथ्याङ्क अनुसार गत वर्ष 80,68,000 केजी पोलिथिनको आयात भएकोमा यस वर्ष घटेर 71,62,000 केजीमा सीमित भएको छ। यसका कारण उक्त शीर्षकबाट प्राप्त हुने कुल राजस्वमा 3,63,00,000 रूपियाँले कमी आएको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ। नेपाल वायुसेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावा र ब्याज 55,04,78,00,000 बराबर पुगेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ। निगमले A320 तथा A330 जहाज खरिदका लागि सरकारको जमानीमा 2070 असार 4 गते र 2074 जेठ 28 कर्मचारी सञ्चय कोषबाट 22 अर्ब बराबरको ऋण लिएको थियो। त्यस्तै नागरिक लगानी कोषबाट 12 अर्ब बराबरको ऋण लिएको थियो। कुल तिर्न बाँकी सावा तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई 31,33,92,31,000 र नागरिक लगानी कोषलाई 21,12,17,00,000 बराबर रहेको छ। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर 1 को खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ निर्धारण गरिएको छ। त्यस्तै अस्ट्रेलियन डलर 1 को खरिद दर 109.73 रूपियाँ र बिक्री दर 110.16 रूपियाँ, क्यानेडियन डलर 1 को खरिद दर 111.47 रूपियाँ र बिक्री दर 111.90 रूपियाँ तोकिएको छ। युरोपियन युरो 1 को खरिद दर 178.38 रूपियाँ र बिक्री दर 179
रुपियाँ, 8 पैसा एक पाउन्ड स्टर्लिङ, एकको खरिद दर 204 रुपियाँ 95 पैसा र बिक्री दर 205 रुपियाँ 75 पैसा कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सुरक्षित भविष्य को लागि जीवन बीमा गरौं जीवन बीमा का लागि राष्ट्रीय जीवन बीमा कंपनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
10: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो दोहोरी

0: तो पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा स्वसायतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: रेडियो एनआरएन 99.1
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965-564-495, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: OSR Digital, entertaining the nation.

0: बाहुली एफएम 94.2 समुदाय को आवाज
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
1: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
2: ए त्यसो भए जोगिन के गर्ने त
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर हेर्ने टाढा 20 फिट जति बुझिस्
2: बुझेँ
1: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
3: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
6: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
5: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
7: भोपाल हार्डवेयर ब्यास 4 मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565-65-319 98-560-27-319
8: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
9: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
8: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
9: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको
8: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
9: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
8: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
8: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97-59-49-80 र 98-29-15-77-13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: का साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290 9811571760।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागेँ कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
5: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
5: के रे नानी त भर्खर 17 कि लागि होइन र
6: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
5: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
6: ए हो र
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
9: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सान हो नि त
10: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
12: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
11: हो र कति खोजे पदमचोकमा पो रहेछ त
12: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
11: विवाह व्रतबन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
12: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9410061 9066373444
14: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
14: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
1: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
14: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694036 9805141437
1: ब्यास 3 प्रशासन चोक दमौली
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमोली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-304।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 0744 042 34

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460268603, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु अँध्यारो छोटो।

0: उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे। सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: EFM 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
12: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
11: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
12: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
11: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
12: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुआ ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843138290 9811751760
15: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
16: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
15: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
16: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
15: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0658563715 र 9841120740
0: दमौली एफएम 94.2 समुदायको आवाज
17: ओएसआर डिजिटल एंटरटेनिंग द नेशन

0: FM 94.2 समुदायको आवाज।
1: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौँ, विभेद मुक्त समाज निर्माणमा जुटौँ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
9: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
8: 98058000700,
9: 98460403044।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608367।
11: ए नानी, कता हिँडेउ छाता ओढेर, हतारमा छौ त?
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौली एफएम 94.2 समुदायको आवाज।
13: बड़ा सुबह डिजिटल, एन्जॉय विथ अस।

तेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू। तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, कुरा बुझिस्?

0: FM 94.2 समुदायको आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: EFM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056।

0: 056-5250-12, 056-5250-13।
1: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केल हार सत्यनाश पारो।
1: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँबासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98-58-00-700,
4: 98-460-40-344।
5: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
6: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
5: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
6: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-60-010-92।
5: प्रोप्राइटर अर्जुन अधिकारी, सागर दास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336 0656504 59 मोबाइल नंबर 9803880384 9846 37 39

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805641437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603085।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: व्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9560443234।
7: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदायको आवाज
1: यति राम्री भइसन् त ख गाला फुक्क भइसन् त अनि के छ त गाउँतिर हाल खबर
2: ठिकै छ आज हाम्रोमा रोदिस आउनु है
1: हो र ल ल साइतैमा आ रहेछु म पनि ल छिछिर घाँस काटेर आऊ है ल ल ल नमस्कार है सबैलाई लाउरे सन्चै हुनुहुन्छ सबैलाई नमस्कार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017013। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: 94.2 दमौली एफएम समुदायको आवाज।
1: यो समय दमौली एफएम को हो।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
1: इट्स 12 पीएम।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 12 बज्यो।

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। 79 औं विश्व स्वास्थ्य महासभामा भाग लिन स्वास्थ्य मन्त्री सहितको टोली भोलि जेनेभा प्रस्थान गर्दै त्रिविको शिक्षा अध्यक्षको जिम्मेवारीमा खनाल र रजिस्ट्रारमा 40 नियुक्त 149 जना प्रहरी नायब परीक्षकको एकैपटक सरुवा। सोमबारलाई सर्यो एमाले सचिवालय बैठक, गगन विश्वप्रकाशलाई चुनौती दिन देउवा पक्षको भेला कर्णालीमा जारी, सर्लाहीमा इट्टाभट्टामा पुरिएर 3 मजदूरको मृत्यु, 2 घाइते, कर्णालीमा निर्माण कार्य ठप्प। विस्थापित बालबालिकालाई एसीसम्म छात्रवृत्ति उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका ट्राफिक कार्यवाहीमा एकै दिन 20,39,000 राजस्व संकलन, वीरगंजमा बजार अनुगमन, 3 होटल कार्यवाहीमा। उत्तर भारतमा प्राकृतिक विपद, भारी वर्षा र चट्याङका कारण 80 भन्दा बढ़ीको मृत्यु, चीनद्वारा 5 उपग्रह सहित लिजियान 1 र Y-13 रकेटको सफल प्रक्षेपण। र आईसीसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत नेपाल र अमेरिका बीचको खेल जारी, अघिल्लो हारको बदला लिने लक्ष्यमा नेपाल, 7 महिला च्याम्पियनशीपका लागि नेपाली टोली घोषणा।

0: Hello Sharma, Crompton brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharid ma exciting offer paun hos. Har ek 15 din ma Crompton ko mixer ra bumper lucky drama, mightya double door refrigerator jitne mauka pani. Nagrikta matra bhay puksha, sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 90

9.1 ठाउँठाउँ करी रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। स्वास्थ्य मन्त्री सहितको टोली भोलि चेनेबा प्रस्थान गर्दै सम्बन्धी खबरबाट। विश्व स्वास्थ्य संगठन WHOको सर्वोच्च नीति निर्माण तह 79 विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष महत्वपूर्ण जिम्मेवारी सम्हाल्दैछ। आगामी 2083 जेठ 3 10 गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने यस महासभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा भोलि जेनेभा प्रस्थान गर्न लागेको नेपाली प्रतिनिधि मण्डलले यस नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनेछ। अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठूलो संख्यामा प्रतिनिधि मण्डल पठाउने सम्बो टोलीको प्रवृत्ति रहँदै आएकोमा यसपटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको छ। परराष्ट्र मन्त्रालयको विवरण अनुसार कुल 9 सदस्यीय प्रतिनिधि मण्डल मध्ये नेपालबाट मन्त्री मेहता सहित जम्मा 3 उच्च पदस्थ अधिकारीहरू मात्र जेनेभा प्रस्थान गर्नुहुनेछ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील वज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक डाक्टर शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसेलाई जिम्मेवारी दिनुभएको छ। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएका थिए, तर अध्यादेश जारी हुनु अघि नै त्रिभुवनको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। उहाँसँगै शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले पनि राजीनामा दिनुभएको थियो। रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो। नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ। उपकुलपति सिफारिश समिति गठन भई आवेदन माग गरिएको छ। आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन 21 निर्वाचनको समीक्षा समेत हुने बताइएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का 3 सुर्खेतमा हुनुहुन्छ। नेपाली कांग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिरहनु भएको छ। पार्टीको वृहत एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ। खड्काले आज देउवा समूहको भेलालाई सम्बोधन गर्दै हुनुहुन्छ। 14 महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कडाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ। यद्यपि यो खड्काको गृह जिल्लामा हुन लागेको भेलामा सहभागिता देखाउन सुर्खेतका सबै कार्यकर्तालाई आउन सर्कुलर गरिएको छ। नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षकहरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक 149 डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानव स्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला वृत्त र निर्देशनालयहरूमा कार्यरत रथ डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो। यस सरुवासँगै उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: को खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: न्यू इयर न्यू फाइभ
2: आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा सोर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिज जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। राष्ट्रपतिले आज देशभर ओडा भेला आयोजना गरेको छ। तदर्थ समिति गठन नभएका ओडाहरूमा आज भेला आयोजना गरिएको राष्ट्रपतिले जनाएको छ। आज हुने भेलाले ती ओडाहरूमा तदर्थ समिति गठन गर्नेछ। राष्ट्रपतिले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकाले संगठन विस्तारमा लागेको छ। पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने राष्ट्रपतिको निर्णय छ। काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भई किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। महानगरपालिका निजी विद्यालयका छात्र संगठनहरू र अभिभावक बीच भएको त्रिपक्षीय सम्झौता अनुसार विस्थापित बालबालिकाहरूले माध्यमिक शिक्षा परीक्षा एसी सम्मको पूर्ण आवश्यक छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। महानगरपालिकाका शिक्षा अधिकृत केशव केवालीका अनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढ़ाइएको हो। होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवार मध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41 जनालाई बल्खु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवासीय सुविधा सहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13 जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कार्यवाहीमा एकै दिन 20 लाख रूपियाँ बढ़ी राजस्व संकलन गरेको छ। कार्यालयले एकै दिन 2200 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका र उनीहरूबाट जरिवाना स्वरूप 20,39,000 राजस्व दाखिला भएको जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 168, नियम विपरीत राइड सेयरिङ गरेका 155, संकेत बत्ती उल्लंघनकर्ता 137 र तीव्र गतिमा सवारी साधन हिक्याएका 152 जनालाई कार्यवाही गरिएको हो। सर्लाहीमा इट्टाभट्टामा पुगेर 3 मजदूरको मृत्यु भएको छ। हरिपुर नगरपालिका 5 मर्जुबाई स्थित कृष्ण इट्टाभट्टामा पुरिएर शुक्रबार साँझ 3 जना मजदूरको मृत्यु भएको प्रहरीले जनाएको हो। भट्टाबाट इट्टा निकाल्ने क्रममा माटो र इट्टाको थुप्रो अचानक खसेर भएको दुर्घटनामा पुरिएर सर्लाहीको गढौता नगरपालिका 7 रामोहनका 50 वर्षीय फिताई मनसुर, गौडेता नगरपालिका 9 का 35 वर्षीय शम्भु राउत र भारत लखिमपुर बस्ने 35 वर्षीय अंगद कुमारको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो। सर्लाहीकै कौडेना गाउँ पालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इट्टाभट्टामा घटना भएको हो। प्रहरीका अनुसार मलङ्गुवा नगरपालिका 7 का 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो खाइते भएका छन्। तुलसीको प्रादेशिक अस्पताल मलङ्गुवा र सत्यनारायणको मर्जुबा स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेलले मध्यपूर्वको तनावले इन्धन र निर्माण सामग्रीमा भएको मूल्य वृद्धिको असर विकास निर्माणमा पर्न नदिन तत्काल संघीय सरकारले कदम चाल्नुपर्ने बताउनु भएको छ। कर्णाली प्रदेश निर्माण व्यवसाय महासंघको ज्ञापन पत्र बुझ्दै उहाँले मध्यपूर्वमा बढ़दो तनावका कारण इन्धन तथा निर्माण सामग्री मूल्य वृद्धि हुँदा निर्माण कार्य ठप्प भएको बताउनु भएको छ। मूल्य पारदर्शिता सप्ताह अन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा 3 व्यवसायीले उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्य नगरेको पाइएको भन्दै कार्यवाही गरिएको छ। वीरगंज महानगरपालिका 13 मा सञ्चालित ज्योति मगर होटलका संचालक शेखर मगरलाई कसुर गरेको पाइएकाले दफारू 20,000 जरिवाना गरिएको छ। सोही ओडामा सञ्चालित चौधरी होटलकी सञ्चालक उर्मिला महतोले पनि नियम विपरीत कार्य गरेकोले रू 5,000 जरिवाना गरिएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। उत्तर भारतका विभिन्न क्षेत्रमा विगत 24 घण्टामा भएको भारी वर्षा, हावाहुरी र चट्याङका कारण 80 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार यो प्राकृतिक विपदबाट सबैभन्दा बढ़ी उत्तर प्रदेश राज्य प्रभावित भएको छ। भारी वर्षासँगै आएको असिना र तीव्र गतिको हावाहुरीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ। त्यस्तै चीनले शुक्रबार लिजियान 1Y13 क्यारियर रकेट मार्फत 5 वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। उत्तर पश्चिम चीनको डोङफोङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट बेजिङ समयअनुसार दिउँसो 12:30 बजे उक्त रकेट प्रक्षेपण गरिएको थियो। रकेटले बोकेका 5 वटा उपग्रहहरूलाई सफलतापूर्वक तिनको निर्धारित कक्षमा स्थापित गरेको छ। यो लिजियान 1 क्यारियर रकेटको 13 उडान र समग्र लिजियान श्रृंखलाको 14 प्रक्षेपण हो। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपालले आज अमेरिकासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ। काठमाडौँको किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाली टोली बलिङमा उत्रिएको छ। आजको खेलमा नेपाल अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा रहँदा अमेरिका भने आफ्नो विजय लयलाई निरन्तरता दिने उद्देश्यमा रहेको छ। लिग टू अन्तर्गत यसअघि भएका 2 खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको छ। विश्वकप क्रिकेट लिग टूमा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। त्यस्तै भारतको गोवामा मे 26 शुरू हुने साफ महिला च्याम्पियनशीपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक नवीन उपानेले गोलकिपर एन्जिला तुम्बाम्पो सुब्बाको कप्तानीमा 23 सदस्य अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यसअघि बन्द प्रशिक्षणमा बोलाइएको 35 खेलाड़ीबाट नेउपानेले अन्तिम टोली छनौट गरेका हुन्। नियमित कप्तान सावित्रा भण्डारी साम्बा खुडाको चोटको शल्यक्रियापछि हाल कतार याप गरिरहेकाले यसपटक नेपालको कप्तानी फेरि एन्जिडाले गर्ने भएकी छन्। च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यस समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। नेपालले मे 26 भूटानसँग पहिलो खेल खेल्नेछ भने श्रीलंकासँग मे 31 समूहको दोस्रो तथा अन्तिम खेल खेल्नेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। 79औं विश्व स्वास्थ्य महासभामा भाग लिन स्वास्थ्य मन्त्री सहितको टोली भोलि जेनेभा प्रस्थान गर्दै त्रिवीको शिक्षा अध्यक्षको जिम्मेवारीमा खनाल र रजिस्ट्रारमा 40 नियुक्त 149 जना प्रहरी नायब उपरीक्षकको एकैपटक सरुवा। सोमबारलाई सर्यो एमाले सचिवालय बैठक। गगन विश्वप्रकाशलाई चुनौती दिन देउवा पक्षको भेला कडालीमा चारी। सर्लाहीमा इट्टा भट्टामा पुरिएर 3 मजदूरको मृत्यु, 2 घाइते। कडालीमा निर्माण कार्य ठप्प। विस्थापित बालबालिकालाई एसईसम्म छात्रवृत्ति उपलब्ध गराउँदै काठमाडौँ महानगरपालिका ट्राफिक कार्यवाहीमा 1 दिन 20,39,000 राजस्व संकलन। वीरगंजमा बजार अनुगमन, 3 होटल कार्यवाहीमा। उत्तर भारतमा प्राकृतिक विपद, भारी वर्षा र चट्याङका कारण 80 भन्दा बढ़ीको मृत्यु। चीनद्वारा 5 वटा उपग्रह सहित लिजियान 1Y13 रकेटको सफलतापूर्वक प्रक्षेपण। र आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल र अमेरिका बीचको खेल जारी. अघिल्लो हारको बदला लिने लक्ष्यमा नेपाल सात महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा. काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. एक बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. नमस्कार.

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 0 0 0।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363363, 9856607 र 9856608।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042347।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0565367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 9805000700
1: 9846040344।

0: FM 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98462683। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
5: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856607 र 9856607867।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान्न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाउ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन, मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9058500700,
4: 9846040344।

0: 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39 31।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567719।
2: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
4: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97074, 0742, 34,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856660917 र 9856608।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीसा महतेको नमस्कार। राष्ट्रसंघको बैठकमा परराष्ट्र मन्त्री खनालको भर्चुअल सम्बोधन। विश्वव्यापी शान्ति र स्थिरताका लागि कूटनीतिक संवाद अपरिहार्य रहेको उल्लेख। ऊर्जा परियोजनामा ढिलासुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन। नीति तथा कार्यक्रममा छुटेका विषय बजेट मार्फत सम्बोधन गर्न कंग्रेस नेता आङदेम्बेको आग्रह। सरकारले परिणाममुखी काम गरे कानून निर्माणमा सहयोग गर्न तयार। कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद हावी भएको नेता हरिबोल गजुरेलको टिप्पणी। 2 महिना बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर। 10 महिनामा 40% पनि कट्न सकेन। दुवै प्रदेशको विकास निर्माणको गति सुस्त। इजरायल र लेबनान बीच आगामी 45 दिनका लागि युद्ध विराम गर्ने सहमति। जुन पहिलो साता राजनीतिक वार्ता हुने। सैन्य कार्यवाहीमा आईएएसका वरिष्ठ कमाण्डर मारिएको ट्रम्पको दावी। र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन। साफ महिला च्याम्पियनशीपका लागि 23 सदस्यीय नेपाली टोलीको घोषणा।

0: आकर्षक अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संयुक्त राष्ट्रसंघको बैठकमा परराष्ट्र मन्त्री खनालको सम्बोधन सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री सुशीर खनालले विश्वव्यापी आपसी मतभेदहरू समाधान गर्न तथा शान्ति र स्थिरता सुनिश्चित गर्न कूटनीतिक संवाद अपरिहार्य रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय कानूनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। सम्बोधनका क्रममा मन्त्री खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधका कारण गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा भएको समेत उल्लेख गर्नुभएको छ। जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण नेपाल जस्ता अल्प विकसित एवं भूपरिवेष्ठित राष्ट्रहरू सबैभन्दा बढ़ी जोखिममा परे उहाँको भनाइ छ। मन्त्री खनालले कमजोर अर्थतन्त्र भएका देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपतकालीन सहायता तथा ऋण राहतका उपायहरू तत्काल सुनिश्चित गर्न विश्व समुदायसँगै विशेष आग्रह समेत गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनाहरूको काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ। विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले परियोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो। आयोजना कार्यान्वयनमा ढिलाइ हुँदा लागत वृद्धि हुने उल्लेख गर्दै उहाँले स्पष्ट कार्यतालिका बनाएर काम अघि बढ़ाउन आग्रह गर्नुभएको छ। एक दिन मात्र पनि काम रोकिँदा परियोजनाको लागत उल्लेख्य रूपमा बढ़ने भएका स्पष्ट प्राथमिकता निर्धारण हुनुपर्ने उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले वित्तीय क्षमता र स्रोतको अवस्थालाई आधार मानेर यथार्थपरक कार्य योजना तयार गर्न निर्देशन दिँदै कुनै पनि नीतिगत वा प्रशासनिक अवरोध आएमा त्यसको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने स्पष्ट पार्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता भीष्म राजाङ दिम्बेले सरकारको वार्षिक नीति तथा विषयहरूलाई आगामी बजेट मार्फत सम्बोधन गर्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा नेपाल मोबाइल व्यवसाय महासंघको महाधिवेशन उद्घाटन गर्दै नेता आङ दिम्बेले नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण विषयहरू छुटेको दावी गर्नुभएको छ। संघीय संसदमा नीति तथा कार्यक्रममाथिको बहसको समय अत्यन्तै कम भएकोमा असन्तुष्टि जनाउँदै उहाँले विगतमा कम्तीमा 3 दिन चल्ने बहसलाई यसपटक 6 घण्टामा मात्र खुम्च्याइनु दुखद भएको टिप्पणी गर्नुभयो। मुलुकको मार्गचित्र तय गर्ने दस्तावेज देशको भविष्यसँग जोड़िएको विषय भएकाले यसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने उहाँको तर्क छ। प्रतिपक्षको भूमिकाबारे बोल्दै नेता आङ दिम्बेले कंग्रेस विरोधका लागि मात्रै विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। सरकारले सकारात्मक र परिणाममुखी काम गरे कानून निर्माणदेखि राष्ट्रिय मुद्दाहरूमा साथ दिन कंग्रेस तयार रहेको उल्लेख गर्दै उहाँले सरकारलाई आफ्नो कार्यशैली र प्राथमिकता सच्याएर अघि बढ्न आग्रह गर्नुभएको छ। नेता हरिबोल गजुरेलले नेपालको कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद हावी हुँदै गएको बताउनु भएको छ। नेकपाबाट निष्कासनमा पर्नुभएका नेता गजुरेलले शोषण र उत्पीडन विरूद्ध न्याय, समानता र सत्यको खोजीमा आन्दोलनमा आएकाहरू मात्र दीर्घकालीन कम्युनिष्ट हुने तर्क गर्नुभयो। तर व्यक्तिगत बदलाभाव, स्वार्थ र पद सुविधा प्राप्तिको उद्देश्यले आन्दोलनमा जोडिनेहरू क्षणिक कम्युनिष्ट भएको उहाँको टिप्पणी छ। व्यक्तिहरू आफ्नो लक्ष्य पूरा भएपछि विचलित भई पतनको बाटोमा लाग्ने दावी गर्दै नेता गजुरेलले मार्क्सवादलाई मार्क्सवादीहरूबाटै बढ़ी खतरा रहेको उल्लेख गर्नुभयो। उहाँले पार्टीभित्रका अवसरवादी चरित्र र आचरण पहिचान गर्न सबैलाई चनाखो बन्न आग्रह समेत गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिदिन्छ।

0: अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आर्थिक वर्ष सकिन अब 2 महिना मात्र बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर देखिएको छ। चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा लुम्बिनी प्रदेश सरकारले कुल 38.81 अर्ब रूपियाँ बजेट मध्ये मात्र 39.91% अर्थात 13.79 अर्ब रूपियाँ खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले 43% र स्वास्थ्य मन्त्रालयले 58% खर्च गरे पनि आन्तरिक मामिला, उद्योग र खेलकुद मन्त्रालयले खर्च निकै सुस्त गरेका छन्। सरकारका प्रवक्ता दिनेश पन्थीले आर्थिक वर्षको अन्त्यसम्म 70% खर्च पुग्ने दावी गरे पनि अन्तिम समयमा गरिने यस्तो खर्चलाई सरकारवालाहरूले असारे विकास भन्दै आलोचना गरेका छन्। यता कोशी प्रदेश सरकारको खर्च अवस्था झनै कमजोर रहेको छ। कोशी प्रदेश सरकारले 10 महिनाको अवधिमा कुल 36.02 अर्ब रूपियाँको बजेटको करिब 36% मात्र खर्च गर्न सकेको छ। सरकारले अबको 2 महिनामा लक्ष्य भेट्टाउन 22.94 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गर्नुपर्ने दबाव छ। विकास बजेट खर्च हुन नसक्दा दुवै प्रदेशको कार्य सम्पादनमाथि प्रश्न उठ्न थालेको छ। काठमाडौँको सुन्धारा स्थित केन्द्रीय कारागारको महिला ब्लकबाट एकजना महिला कैदी फरार भएकी छन्। शरीरबन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेकी 25 वर्षीय सपना तामाङ फरार भएकी हुन्। नुवाकोट घर भएकी तामाङ कारागार कम्पाउण्डको पर्खाल नाघेर भागेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी प्रवीण धितालले जानकारी दिनुभएको छ। घटना लगत्तै फरार कैदीको खोजी कार्य तीव्र पारिएको र यसबारे विस्तृत अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। हाल उक्त महिला बन्दी गृहमा 300 जना भन्दा बढी महिला कैदी बन्दीहरूलाई राखिएको छ। सिन्धुपाल्चोकमा चीनबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो परिमाणको विद्युतीय चुरोट भेप सहित 7 जना पक्राउ परेका छन्। भोटेकुसी गाउँपालिका 3 गन्जे खोलाबाट 1620 थान भेप सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी जेसी शाहका अनुसार बरामद गरिएको भेपको बजार मूल्य करिब 56,70,000 रूपियाँ बराबर रहेको छ। चीनबाट कोदारी राजमार्ग निस्कने भित्री बाटो प्रयोग गरी अवैध रूपमा भेप ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त सामग्री फेला परेको हो। पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिकाका गणेश खड्का, हिमाल खड्का, विकास विक, रामबहादुर विक, विशाल रखवाल, मंगल बहादुर थामी र 12 विषयका कान्छा तामाङ रहेका छन्। पक्राउ परेका 7 जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर भन्सार चोरी पैठारी एवं अवैध सामान ओसार पसार सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यही पाए।
1: नेपाल टेलिकम को सहुलियत दर का पैकेज खरीद करना #14## डायल गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्र को संचार।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। इजरायल र लेबनान बीच आगामी 45 दिनका लागि युद्ध विराम गर्ने सहमति भएको छ। अमेरिकाको वाशिङटनमा सम्पन्न शान्तिवार्ता फलदायी भएपछि दुवै पक्ष युद्ध विराम विस्तार गर्न सहमत भएको अमेरिकी विदेश विभागका प्रवक्ता टोमी पिगटले जानकारी दिएका छन्। यो युद्ध विरामसँगै आगामी जून 2 र 3 तारीखमा दुई देशबीच राजनैतिक वार्ता जारी रहनेछ भने मे 29 पेन्टागनमा सुरक्षा ट्र्याक सम्बन्धी छलफल शुरू हुनेछ। छलफलले दुई देशबीच स्थायी शान्तिलाई अगाडि बढाउने, एकअर्काको सार्वभौमिकतालाई मान्यता दिने र साझा सीमामा सुरक्षा स्थापना गर्ने सहमति भएको छ। अमेरिका र नाइजेरियाली सेनाको संयुक्त कार्यवाहीमा इस्लामिक स्टेट आईएसका एक वरिष्ठ कमाण्डर अबु बिलाल अल मिलुनी मिनुकी मारिएका छन्। यो विदेशको अर्को खबर हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मार्फत अल मिनुकी मारिएको दावी गरेका हुन्। ट्रम्पका अनुसार मारिएका कमाण्डर अल मिनुकी आईएसको विश्वव्यापी संरचनामा दोस्रो मुख्य कमाण्डरको भूमिकामा थिए। कमाण्डरको मृत्युपछि आईएसको अन्तर्राष्ट्रिय सञ्चालन क्षमता कमजोर भएको दावी गर्दै ट्रम्पले आतंकवाद विरोधी अभियानमा सहयोग गरेकोमा नाइजेरिया सरकारलाई धन्यवाद दिएका छन्। अब खेलकुद। आइसुसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय श्रृंखलामा अहिले नेपाल र अमेरिका बीचको खेल जारी छ। अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। काठमाडौँको किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा अल आउट हुँदै 195 रन बनायो। अहिले नेपालले उत्कृष्ट जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 35.1 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 185 रन जोडेर खेलिरहेको छ। लिग टू अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो र भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशीपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक नवीन नेउपानेले आज गोलकिपर अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय टोलीको घोषणा गरेका हुन्। यसअघि फरवार्ड सावित्रा भण्डारीले सम्हाल्दै आएको कप्तानीको जिम्मेवारीमा यसपटक अन्जिलाको पुनरागमन भएको छ भने टोलीमा मिडफिल्डर अनिता लम्जेल नयाँ अनुहारका रूपमा प्रवेश गरेकी छन्। भारतको गोवामा जुन 6 तारीखसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपाल समूह एमा रहेको छ। नेपालको समूहमा श्रीलंका र भूटान छन् भने समूह बीमा आयोजक भारत, बंगलादेश र माल्दिप्स रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रसंघको बैठकमा परराष्ट्र मन्त्री खनालको भर्चुअल सम्बोधन। विश्वव्यापी शान्ति र स्थिरताका लागि कूटनीतिक संवाद अपरिहार्य रहेको उल्लेख। ऊर्जा परियोजनामा ढिला सुस्ती नगर्न मन्त्री श्रेष्ठको निर्देशन। नीति तथा कार्यक्रममा छुटेका विषय बजेट मार्फत सम्बोधन गर्न कंग्रेस नेता आङदेम्बेको आग्रह। सरकारले परिणाममुखी काम गरे कानून निर्माणमा सहयोग गर्न तयार। कम्युनिष्ट आन्दोलनभित्र वैचारिक विचलन र अवसरवाद हावी भएको नेता हरिबोल गजुरेलको टिप्पणी। दुई महिना बाँकी रहँदा लुम्बिनी र कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था निकै कमजोर, 10 महिनामा 40% पनि कट्न सकेन, दुवै प्रदेशको विकास निर्माणको गति सुस्त। इजरायल र लेबनान बीच आगामी 45 दिनका लागि युद्ध विराम गर्ने सहमति, जुन पहिलो साता राजनीतिक वार्ता हुने, सैन्य कार्यवाहीमा आईएसका वरिष्ठ कमाण्डर मारिएको ट्रम्पको दावी, र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै उत्कृष्ट प्रदर्शन, साफ महिला च्याम्पियनशीपका लागि 23 सदस्य नेपाली टोलीको घोषणा। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

0: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
1: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: FM 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 0

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599, मोबाइल नम्बर 9803880384, 9846 3739।

0: FM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाऊ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98-460-62-803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058-00700,
6: 98460-40-304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0565464595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841006673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9560443234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजुभाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646739।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी, मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 9856703319।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाई, दमौली।

0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौली।

0: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 98460-62803, दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुख ज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नु पर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
13: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
17: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
16: अनि त्यो कहाँ पाइन्छ त?
17: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
18: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 1438।
19: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
20: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
19: फर्निचर उद्योग
21: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
20: मोबाइल नम्बर 98164 66 83,
22: 98563434।
23: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट प्यान्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहुँ, सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413 38 290, 98171 51 760।
24: दमौली FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065315332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: सरी है नानी सरी
1: ए सरी भन्न पर्दैन
0: ए हो र आहा आज एक बिहानै यति राम्री नानीसित ठोकिन पाइयो
2: त्यही भएर मैले हिजो सपना पनि असाध्यै राम्रो देखेको थिएँ एकचोटि मुइयाको अनुहार हेरौ न ल
1: लाग्छ
2: लाग कोही छैन नि यहाँ नानी र म मात्रै हो क्या एकचोटि हेरौँ न ल
3: तँलाई जाका।

0: कुन चाहिँ केटीसित लभ गरेर हिँडिरहेछ भने त
1: कार्की कुटी सुषमा कार्कीको अनुहार परे केटीसित पो लभ गरेर हिँडिरहेछ त कहाँ।

होइन तपाईँ तपाईँको छोरीलाई सम्झाउनु कि म सम्झाउ? तपाईँको छोरीले गर्दाखेरि मेरो छोरो बौला कुकुर बिग्रिँदै बिग्रियो, नकराउनु तपाईँ। मेरी छोरी हिरोइनी सुषमा कार्की जस्तै छोरीलाई तपाईँको त्यो ढोर नाके ब्रुगुन्जेलले गर्दाखेरि बिगार्यो। यहाँ धेरै ढोर नाके नभन्नुहोस्।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती कास्ट उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती कास्ट उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य। ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563-64444, 98563-66656।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार।
5: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98445694036, 98065-41437।
6: ब्यास 3 प्रशासन चोक, दमौली।
7: दमौली FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, व्यास नगरपालिका वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ।

0: छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
0: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 कोठे ट्रस्ट राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
8: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
9: फर्निचर उद्योग
8: व्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
2: 98560 43 234।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजुभाइको के को गफगाफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको व्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, व्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459, मोबाइल नम्बर 98083380384, 98046739131।
8: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
8: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
10: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ती किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
12: दमौली FM 94.2 समुदायको आवाज।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स भ्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9858007000
2: 9460404

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 2990, 98171 5160।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना समाचार र मनोरञ्जनमूलक
0: कार्यक्रम समुदायको आवाज
1: हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौं।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री भजन पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। नारद पुराणमा भनिएको छ, वाचा धर्मान् प्रवदति मनसा पापमेच्छति, जानियात् त्वं मुनि श्रेष्ठ महापातकी नाम वरम। अर्थात् नारद पुराणमा भनिएको यो भनाइको सारमा अर्थ हुन्छ, जसले वाणीद्वारा धर्मको उपदेश गर्दछ र मनले पापको इच्छा गर्दछ, अर्थात् मनले पाप चिताउँछ, त्यस्तो व्यक्तिलाई महापातकीहरूको शिरोमणिका रूपमा सम्झिनु पर्दछ। आदरणीय श्रोतृवृन्द, शाश्वत सन्देशको प्रस्तुतिपछि अब यहाँहरू सुन्न सक्नुहुनेछ आधुनिक भजन, ओम नमो गणेशाय, ओम नमो गणेशाय, ओम नमो गणेशाय, सूर्य विनायक कार्य विनायक, विमल श्रेष्ठ र साथीहरूको स्वरमा।

आधुनिक भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंश मध्येको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई परम तत्त्वका सन्दर्भमा बताउनु भएको प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। उद्धवजीलाई भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यहाँ के शङ्का हुन्छ भने शास्त्रहरूमा ब्रह्म निर्वाण मृच्छति अर्थात् उसले ब्रह्म निर्वाण प्राप्त गर्दछ। सत्येन लभ्यस् तपसा हेष आत्मा अर्थात् यो आत्मा सत्य र तपस्याद्वारा प्राप्य छ, उपलब्ध छ आदि किन भनियो त? फेरि आत्मप्राप्ति गर्नै नपर्ने भए गुरु सेवन, वेदान्त श्रवण, भगवत शरणागति, त्याग, वैराग्य आदि किन चाहियो त? यी प्रश्नहरूको उत्तर के हो भने आत्मप्राप्ति गर्ने भनेको कुनै आफूभन्दा अलग वस्तुलाई प्राप्त गर्ने होइन। आत्मा त आफै भएकाले नित्य प्राप्त छँदैछ, त्यसैले प्राप्त भएकै वस्तुलाई प्राप्त गर्ने हो। त्यसैले भनिन्छ ब्रह्मैव सन् ब्रह्माप्येति अर्थात् ब्रह्म भएर नै ब्रह्मलाई प्राप्त गर्दछ। आफैले आफैलाई पाउनुको तात्पर्य बीचमा अज्ञानवश आफू बिर्सिएको या हराएझै भएकोमा ज्ञानद्वारा आफू नित्य प्राप्त नै रहेछ भनी बुझ्नु हो। यसलाई वेदान्तमा कण्ठगत मणि प्राप्ति ही अर्थात् घाँटीमा रहेको हार पाउनु भन्ने दृष्टान्तद्वारा बुझाइएको छ। घाँटीमा लगाइएको हार बिर्सनाले हराएझै भएको थियो, पछि ऐनामा हेर्दा देखियो र त्यो त्यहीँ रहेको पाइयो। यसै गरी पहिलेदेखि नै रहेको तर बीचमा बिर्सिएको आत्मालाई अपरोक्ष रूपले जान्नु नै त्यसलाई प्राप्त गर्नु हो। आत्मा अप्राप्त भएको भ्रमलाई हटाउने अपरोक्ष ज्ञान हुनका लागि पनि अनेक साधनको आवश्यकता पर्ने भएकाले वेदान्त श्रवण आदि सबै सार्थक रहेका छन्। आत्मालाई जान्न किन प्रयास गर्ने? किनभने आत्मालाई त सबै सामान्य मानिसहरूले पनि म छु भनी जानिरहेकै छन् भन्ने शङ्का पनि हुन सक्छ। यसको उत्तर हो, आत्मालाई सामान्य मानिसहरूले शरीर, इन्द्रिय, मन आदिदेखि पृथक भनेर स्पष्टत जानेका छैनन्। शरीर आदिसँग मिश्रित आत्मालाई जान्नु त शास्त्रीय दृष्टिमा आत्मालाई नजान्नु नै हो। त्यसैले सबैले आफूलाई जान्ने भए तापनि शास्त्रमा तिनीहरूलाई अज्ञानी, आत्महा आदि भनी निन्दा गरिएको छ। भगवान भन्नुहुन्छ अविविक्तम अज्ञानम अर्थात् आत्मालाई शरीर आदिसँग विवेक गरी नबुझ्नु यही अज्ञान हो। यसमा शरीर मन आदिसँग तादात्म्य अध्यास गरी आत्मालाई बुझिन्छ। पछि इच्छया अर्थात् केवल आत्मदृष्टि भएपछि भने अज्ञानवश भएको त्यो अविविक्त आत्मबोध पनि नष्ट हुन्छ। यसरी अज्ञानीले शरीर आदिसँग मिसमास पारी जानिरहेको आत्मालाई ज्ञानीले त्यसदेखि विविक्त गरी जान्दछ। आत्मा त नित्य प्राप्त आफू नै भएकाले न त अज्ञानीले त्यसको त्याग गर्न सक्दछ न त ज्ञानीले त्यसको ग्रहण गर्न सम्भव छ। त्यसैले शास्त्रमा आत्मालाई हेयोपादेय विवर्जित भनी बताइएको पाइन्छ। आत्मप्राप्ति या आत्मज्ञान भनेको अनात्म पदार्थको निरसन नै हो। वस्तुतः साधकले आत्मज्ञानका लागि नभई अविद्या निवृत्तिकै लागि प्रयास गर्नुपर्छ। जब अविद्या हट्दछ तब स्वयं प्रकाश आत्मा स्वयं अपरोक्ष रूपमा प्रतिभाषित भइहाल्दछ। त्यसैले आत्मालाई ज्ञानले विषय गरी अपरोक्ष बनाउने होइन। उपनिषद्मा भनिएको छ यत साक्षात् अपरोक्षात् ब्रह्म अर्थात् आत्मा साक्षात् अपरोक्ष छ, अरू साधनद्वारा अपरोक्ष हुने होइन। त्यसैले सूर्यलाई देख्न बादल हटे मात्र पुग्ने, टर्च लाइट बाल्न नपर्ने भने जस्तै आत्मालाई अपरोक्ष गर्न पनि अज्ञान हटे मात्रै पुग्ने कुरा सिद्ध छ। अज्ञानका कारण संश्रेष्ठ रूपमा अर्थात् शरीर आदिसँग मिसमास गरी बुझिएको आत्मालाई अविद्या निवृत्ति रूप केवल आत्मदृष्टिद्वारा पृथक रूपमा साक्षात्कार गर्नु यही नै आत्मप्राप्ति हो। त्यसैले मोक्ष भनेको पनि अविद्या निवृत्ति उपलक्षित आत्मा नै हो, कुनै नयाँ वस्तु होइन। भगवान् श्रीकृष्ण उद्धवजीलाई फेरि अगाडि बढ्नुहुन्छ। यथा इभानो हृदयो नृचक्षुषाम तमो निहन्यान्न तु सद् विधत्ते एवं समीक्षा निपुणा सती मे हन्या तमिश्रम पुरुषस्य बुद्धे। जसरी सूर्यको उदय भएपछि त्यसले मनुष्यहरूको आँखालाई ढाक्ने अन्धकारलाई नष्ट गर्दछ तर पहिलेदेखि नै विद्यमान घट आदि पदार्थहरूको सृष्टि गर्दैन, केवल भएकै पदार्थलाई देखाइदिन्छ। त्यसै गरी मेरो निश्चयात्मक यथार्थ साक्षात्कार अर्थात् आत्मज्ञानले मनुष्यहरूको बुद्धिमा रहेको अज्ञानलाई हटाइदिन्छ र पहिलेदेखि नै सत्रूपमा विद्यमान आत्मानुभव गराउँछ, कुनै नभएको कुराको अनुभव गराउँदैन। यस स्वयं ज्योति रजो प्रमेयो महानुभूति सकलानुभूति एको द्वितीयो वचसाम विरामे येने चिता बाघ सबश्चरन्ति। आत्मा नित्य प्राप्त स्वयं प्रकाश र जन्म आदि विकारले रहित छ, यसलाई प्रत्यक्ष आदि प्रमाणद्वारा जान्न सकिँदैन। आत्मा अपरिच्छिन्न ज्ञान र ऐश्वर्यले सम्पन्न छ, यो सर्वात्मा सर्वसाक्षी अद्वितीय छ। वाणी, प्राण तथा अन्य इन्द्रियहरूले यसलाई प्राप्त गर्न सक्दैनन् र निवृत्त हुन्छन्। निवृत्त भएका ती इन्द्रियहरू पुनः यही आत्माद्वारा प्रेरित भएर आआफ्नो विषयहरूमा प्रवृत्त हुन्छन्।
यदा वानात्म सम्मोहो यद विकल्पस्तु केवले आत्मन्द्रिते समात्मा नवलम्बो न यश्य ही। अद्वितीय आत्मामा यो जुन भेद व्यवहार अर्थात विविधताको प्रतीत भइरहेको छ यो सब मनको भ्रम हो। भ्रमको अधिष्ठान पनि आफ्नै आत्मा हो। अध्यस्त वस्तुको सत्ता अधिष्ठानको सत्तादेखि अतिरिक्त हुँदैन। अतः प्रतीयमान भेद व्यवहारको अधिष्ठान आत्मा नै भएकाले यहाँ आत्मादेखि भिन्न कुनै पनि वस्तु छैन। यन्नामा कृतिभिर्ग्राह्यम पञ्चवर्णमवादितम व्यर्थे नाप्यर्थवादोयम द्वयम् पण्डितमानिनाम। आफूलाई पण्डित ठान्ने केही अभिमानीहरू के भन्दछन् भने पञ्चमहाभूतात्मक प्रतीयमान द्वैत अर्थात् देहादि जो छ यो सत्य हो किनभने विभिन्न नाम र रूपद्वारा यसको ग्रहण हुन्छ। तर यहाँ के बुझ्नु पर्दछ भने वेदशास्त्रमै वर्णित यस्ता विषयहरू अर्थवाद मात्र हुन् किनभने द्वैत प्रतीति अर्थशून्य छ अवास्तविक छ र यो भ्रम सिवाय केही पनि होइन। योगिनो पक्क योगस्य युञ्जन्त काय उत्तिथै उपसर्गैर विहन्ने त तत्रायम विहितो विधि। योग साधना पूर्ण नभएको योगाभ्यास गरिरहेको योगीलाई योगाभ्यास अपूर्ण भएकै बेलामा शरीरभित्रबाट अचानक उत्पन्न भएका रोग आदि विघ्नहरूले योगीको शरीर आदि पीडित भयो भने ती विघ्नहरूको प्रतिकार गर्न यो विधि बताइएको छ। योग धारणया काश्चित् दासनैर् धारणान्वितैः तपो मन्त्रौ सधैं काश्चित् दुपसर्गान् विनिर्दहेत। जाडो गर्मी आदि विघ्नहरूलाई चन्द्र सूर्य आदिको धारणाद्वारा वातादि रोगलाई वायुको धारणायुक्त आसनद्वारा र ग्रह सर्पादिजन्य विघ्नहरूलाई तप मन्त्र तथा औषधिहरूद्वारा नष्ट गर्नुपर्दछ। काश्चिन् ममानुध्यानेन नाम संकीर्तनादिभिः योगेश्वरानुवृत्त्या वा हन्या दशुवदाञ्छनहि। काम क्रोध आदि विघ्नहरूलाई मेरो चिन्तन नाम जप र संकीर्तनद्वारा नष्ट गर्नुपर्दछ। त्यसै गरी योग भ्रष्ट गराउने दम्भ अभिमान मद आदिलाई महापुरुषहरूको सेवा उपासना आदिद्वारा बिस्तारै बिस्तारै नष्ट गर्नुपर्दछ। केचित् देहमिमम धीरा सुकल्पम वयसी स्थिरम विधाय विविधोपाय रथयुञ्जन्ति सिद्धये। केही जितेन्द्रिय योगीहरू यस्ता पनि छन् जो योग सम्बन्धी विभिन्न उपायले यो शरीरलाई बुढ्याई रोग आदिले रहित सुदृढ बनाउनका साथै युवा अवस्थामै स्थिर गराउँछन् र विभिन्न किसिमका सिद्धि प्राप्त गर्नका लागि योगाभ्यास गर्दछन्। नहि तत् कुशलाधृत्यम तदायासो ह्यपार्थक अन्तभत्वा शरीरस्य फलसेव वनस्पतेः। त्यस्तो शारीरिक सिद्धिका लागि गरिएको योगाभ्यासलाई विवेकीहरूले आदरणीय मान्दैनन् किनभने शरीर फल झैँ नाशवान छ। अत वृक्षमा फल्ने फल झैँ नश्वर देहलाई सुदृढ बनाउन गरिने योग व्यर्थ छ। त्यसैले आत्मलाभका लागि नै योग गर्नुपर्दछ। योगम निषेवतो नित्यम कायश्चित् कल्पतामियात् तच्छ्रद्धान्नमतिमान् योगमुत्सृज्य मत्परः। धेरै दिनसम्म निरन्तर योगको अभ्यास गर्दै जाँदा यदि कदाचित संकल्प बिना नै शरीर सुदृढ भइहाल्यो भने पनि मेरो आराधनामा संलग्न विवेकीले चित्तको एकाग्रता रूप योगाभ्यासलाई छोडेर त्यो शारीरिक सिद्धिमा विश्वास नगरोस्। योगचर्या मिमाम योगी विचरण मदपाश्रय नान्तरायैर्विहन्ने त निस्पृह ससुखानुभू। विषयहरूमा अलिकति पनि अभिलाषा नराख्ने र ममा पूर्णतः आश्रित हुने योगीले मैले बताएको यो योगचर्याको अनुष्ठान गर्दछ भने त्यो योगीलाई कुनै पनि प्रकारको विघ्नले दुःख दिन सक्दैन। उसले सदैव आत्मसुखको अनुभव गर्दछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौँ। प्राविधिक सहकर्मी भविष्यरासहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त, सुप्रभातम्।

0: दमौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9452-82-0000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709-49-80 र 9829-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको केको गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59। मोबाइल नम्बर 9803-80-384-9046-37-39-1।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: कुल औद्योगिक बेरुजु 7,55,17,22,00,000 रुपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढेको छ। विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजु र यस वर्षको थप रकम समेत जोड्दा नेपालको कुल औद्योगिक बेरुजु 7.5 खर्ब माथि नागेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको तथ्याङ्क अनुसार संघीय सरकारी कार्यालयहरूको बेरुजु सबैभन्दा बढी अर्थात 3,78,53,64,00,000 रुपियाँ रहेको छ। स्थानीय तहको बेरुजु पनि 2,20,00,000 रुपियाँ रहेको छ। संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ। संघीय सरकारी निकायको कुल बेरुजु अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात 3,76,33,00,000 रहेको छ। यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
1: सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ। खोलानाला नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मेचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाट मिचेर अतिक्रमण गरिएको हो। अनाङ नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ।
0: सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक 1 जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेता उल्लेखित 4 आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो।

0: अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यस्तै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश द्वय हरिप्रसाद भुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्ण जङ राय माझी भन्छन्, जब बलियो जनमत सहित सरकार आउँछ त्यो अलि निरङ्कुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरपेक्षण अदालतले नै गर्ने हो। यता पूर्व न्यायाधीश फोरमका पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन्, कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो, अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ, एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलासलाई कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
1: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा छ महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान धान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सीमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार चालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि एको छ।
0: निर्वाचनको समीक्षा चल्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ्दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मंगिर 27 3 गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि एमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 बैठक हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनैतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा, ओलीलाई छाड्दै विश्वास पात्र, युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश, कम्युनिष्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्।
1: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एसियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समयसीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोनी मुआगले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। नयाँ सरकार गठन भएको छ। आर्थिक आधार तयार पार्न कम्तीमा 2-2.5 वर्ष लाग्ने देखिएको छ। उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय 3 वर्ष सार्ने बारे सरकारलाई आफ्नो राय दिइसकेको छ।
0: भारतले बढ़ायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानी युक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ़न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुक मा जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्टर वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरे झैं फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रूपै डिहा पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भनिन्, फर्किँदा समेत नाम दर्ता गराएर आउनु परिरहेको छ।
1: बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी नियमनका लागि भन्दै स्थापना गरिएको सहकारी नियमन प्राधिकरणमा सरकारको नियन्त्रण झन कसिलो बन्दै गएको छ। सरकारी ऐनले प्राधिकरणलाई स्वायत्त, स्वशासित र संगठित संस्थाको रूपमा परिभाषित गरेको छ। तर सरकारका पछिल्ला कानूनी संशोधनहरूले स्वायत्तताको मान्यता विपरीत प्राधिकरणलाई मन्त्रालयको विभाग वा शाखाको रूपमा नियन्त्रण बढ़ाउँदै लगेको भन्दै आलोचना बढ़न थालेको छ। हालै सरकारले अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गर्दै प्राधिकरणको संरचना तथा अधिकारमा परिवर्तन गरेको छ। सहकारी नियमन प्राधिकरण स्वायत्तता होइन सरकारी नियन्त्रण शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली।